0: समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
1: यसैबीच काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अपनाउन र बिहानसम्मै सतर्कता अपनाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अपनाउनु पर्ने देखिएको छ। कृषि विभागले हुरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अपनाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्रै काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत संजीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर उप प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अपनाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
0: यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ। मौसममा देखिएको कुल अवस्थाका कारण विपद प्रतिकारका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
1: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ। न्यूयर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सक्यो निर्वाचन, 30,000 मेट्रिक टन यूरिया खरीद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: प्याज को बिरता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश बिरता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
7: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भने मौसमका कारण 13 असोजभित्र सकिसक्ने गरी निर्देशन समेत दिएको नेताहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेस संस्थापन इतर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देवास समूहले संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हमाङ, पाँच थरमा सूर्य कुमार दाहाल, इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो,
8: 14 अधिवेशनको नेतृत्व सभापति उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि छुट्टी आउँदैसकेको छ। त्यसो हुनाले हामीले 15 गते असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ। मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
0: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ। एमालेको विधानमा भने यो पदको व्यवस्था छैन। 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो। उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन गरे रहनु भएको छ। शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो। तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्।
7: परराष्ट्र मन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु, न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्र संघका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्का प्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
0: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 46,000 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगंज र भैरहवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
7: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
0: गत भदौ 10 गते भोटेकोशीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत, चीनका साथै संयुक्त अरब इमिरेट्स, यूएई, सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरूआ रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएनसँग बताउनुभयो।
9: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौं।
7: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै वहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका 2 सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत वहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ।
10: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रहयो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोली कास्य जितेको थियो। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जीत हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
7: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे, एकजना नेतासँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: सीता, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
16: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भनी ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
17: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतेको जो भदौ 23 र 84 भदौ 23 र 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
18: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
17: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जवाफ पनि दिइएको छ र त्यो बेला जो नेपाललाई त्यो 23 र 24 ज्यान्जी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक देखिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घण्टी बजाएको हो। त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा अगाडि के राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गएका छन्। अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
18: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
17: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जो अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदन छ यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ। त
18: यो बीचमा त्यसो भए के भयो त यस्तो पूरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
17: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको कार्यदल आफैमा चाहिँ समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवा बनाइयो।
18: एमाले नेता यज्ञबहादुर बोगटीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
16: आजदेखि 3 दिन ठूलो पानी र बाढ़ीको जोखिम। रूसी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी। डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। कृष्ण भीरमा पहिरो, राजमार्ग पूर्ण रूपमा बन्द। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै।
18: अल्प विकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वकै उल्लेखनीय रहेको प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन। महासचिव गुटरेससँग पनि छलफल। एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन।
16: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बालबालिकामा सरूवा रोगको जोखिम। 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन। 30 हजार मेट्रिक टन यूरिया खरीद गर्न बोलपत्र आह्वान।
10: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा दर्जनौं देशका प्रतिनिधिद्वारा संयुक्त राष्ट्र संघको महासभा बहिष्कार। रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जुलेनेस्कीको दावी।
16: र विश्व एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश। अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्त्वना जित।
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले, जसको बीचमा सम्बन्धमा केही दरार आएको भनेर पनि कतिपयले सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा लेख्दै आए बोल्दै आए। तर प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी भने अर्थमन्त्री वाग्लेलाई नै दिनुभयो। यहाँ एउटा खुल्ला सड़क जस्तो देखाइएको छ। सड़कमा प्रधानमन्त्री बालेन जस्ता देखिएका व्यक्ति दाहिने हातमा सुटकेस र देब्रे हातमा कार्यवाहक लेखिएको सानो चिरकट हो, जसमा त्यहाँ डाडु पन्यौलाई मजासँग बाँधिएको छ नचल्न सक्ने गरी, र त्यो दिन खोजिएको छ अर्थमन्त्री वाग्ले जस्ता देखिने व्यक्तितर्फ। र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुद्दै गर्दा हिँड्दै गर्दा केही भनिएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, लिनुस हातमा डाडु पनि आयो भनेर फेरि जथाभावी दाल भ्याट पस्किनु होला नि।
16: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवाह बनाइयो।
2: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूआ रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा कांग्रेस

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले संसद र सांसदलाई जनताप्रति, जनतालाई संसद र सांसद प्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: पार्टीले हार्दै गर्दाखेरि एउटा सांसदको रूपमा त तपाईँले दिँदै रहनुभयो, कसरी सम्भव भयो? संसदीय यात्राको जुन तपाईँले एउटा अवसर प्राप्त गर्नुभयो, पार्टी प्रतिको एक प्रकारको असन्तुष्टि, कतिपय पार्टीभित्रैबाट कति बाहिरबाट पनि विभिन्न प्रहारहरू भइराखेको भनेर तपाईँहरूले भन्दै आउनुभएको थियो होइन, तर पनि चुनाव त जितेर आउनुभयो छाम दुईबाट, कसरी सम्भव भयो? अलिकति
1: केही छैन, त्यो चाहिँ के भन्दाखेरिमा त्यहाँ स्पष्ट छ, त्यहाँको दुई नम्बर निर्वाचन क्षेत्रको जनताको भावना, जनताको चाहना। म चाहिँ 2074 सालमा पनि त्यहाँको जनप्रतिनिधि हुँ, सांसद भएको हुँ, त्यहाँका जनताले जिताएथे। अनि मैले चाहिँ दुई नम्बर क्षेत्रको समग्र जनताको विषयवस्तुहरू यहाँ सिंहदरबारमा आएर, काठमाडौँ आएर, त्यतिखेर पनि मैले त्यहाँका शिक्षाका अभावहरू, त्यहाँका स्वास्थ्यका अभावहरू, त्यहाँका जनताको जन स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघस्याउने काम गरेको थियो।
0: 74 सालमा,
1: 74 सालको प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि ती विषयवस्तु गर्दाखेरि मैले जतिखेर सांसद हुँदाखेरिमा मैले महत्वपूर्ण जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू, चाहे त्यो जंगलघाटको पुल भन्नु, जिल्ला अस्पताललाई राम्रो भवन बनाएर अगाडि जाने भन्नु, त्यहाँका शिक्षालयहरू भन्नु, चाहे प्राविधिक शिक्षालय स्थापना गर्ने कुराहरू भन्नुहोस्, यी थुप्रै जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू मेरो पहलकदमीबाट ती हामीले गर्यौं। र त्यस पछाडि म सांसद हटिसके पछाडि 79 पराजित भइसके पछाडि ती मेरा विषयवस्तुहरू मैले पटक पटक यहाँ माथि आएर सरकारसँग घचघच्याउने कामहरू गरेको थिएँ, र कति ती अधुराई थिए त्यो पूरा हुन सक्यो। जिल्ला अस्पतालको टेन्डर गराएको थिएँ म सांसद छोड्दाखेरि, त्यो टेन्डर पनि अस्ति अहिलेसम्म म ना यो सांसद भएर यहाँ आइसक्दाखेरि पनि त्यो चाहिँ टेन्डर हुन सकिरहेको थिएँ। जब म फेरि म सांसद भएर आइसके पछाडि त्यो अस्पतालको हस्पिटलको टेन्डर भएर अहिले अब निर्माणाधीन अवस्थामा जाने।
0: तपाईँले त्यतिखेर 74 सालमा राम्रो गर्नुभएको थियो भने 79 तपाईँले हार्ने अवस्था कसरी आयो त? राम्रो गर्ने मान्छेलाई त जनताले भोट दिनुपर्ने।
1: अब नेपालको राजनीतिक परिस्थिति त्यस्तै हुन्छ, त्यो बेला चाहिँ नेकपा एमालेका विरूद्धमा, आज मात्र होइन उहिलेदेखि, सिंगल नेकपा एमालेको उम्मेद्वार हामी लडेका थियौं र अरू राजनीतिक पार्टीहरू सबै एक भएर हाम्रा विरूद्धमा लागेका थिए, त्यो गठबन्धन थियो। त्यसकारणले सबै एक भएर, सबै शक्ति एक ठाउँमा भयो भनेर भन्दाखेरिमा जनताले चाहँदा चाहँदै पनि कहिलेकाहीँ चाहिँ के भन्दाखेरिमा परिणाम उल्टो आउँछ। त्यसकारणले त्यतिखेरको अवस्था त्यस्तो भयो। यसपालि फेरि जनताले लाई हाम्रो जनताको मान्ने, यहाँको विकासको पक्षमा वकालत गर्ने मान्ने हुन सक्ने यज्ञ बोगटी हो, त्यसलाई पठाउनुपर्छ भन्ने असमका दुई नम्बर क्षेत्रका जनताले, सोझा साझा जनताले ठान्नुभयो। कुनै कसैको लोबानीमा, कुनै कसैको अल्गोरिजममा, कुनै कसैको भ्रममा जनता हाम्रो दुई नम्बर क्षेत्रको पढ्नु भएन, त्यसकारणले जनताले मलाई जिताए।
0: अनि 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर दुईमा?
1: धेरै थुप्रै छन् जनताका अभावहरू। 74 चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र असामकै भन्ने भन्नुहोस्, असामका चाहिँ धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। हिजो हामीले 74 त्यसलाई चाहिँ टेन्डर गराएर सबै ठाउँमा असामका पुरै पालिकाहरूमा, पुरै चाहिँ बस्तीहरूमा 91 वडामा टोलहरूमा बत्ती विस्तार गर्नुपर्छ भनेर त्यतिखेर टेन्डर भएको थियो, त्यो आज पनि पुर्याउन सकिरहेको छैन। त्यो एउटा अहिले पनि बाँकी छ। हामीले चाहिँ के भन्दाखेरिमा जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर त्यतिखेर चाहिँ 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79 म सांसद छँदैखेरि, र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि यहाँ चाहिँ स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग र यो शहरी विकास मन्त्रालय, त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू, ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चित गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो र अहिले चाहिँ त्यो रकम सुनिश्चित भएर टेन्डर आह्वान भएर सायद अब ठेकादार पनि नियुक्ति भइसक्यो होला जस्तो लाग्छ मलाई अब त्यो काम पनि पूरा गर्न बाँकी छ र त्यसका साथसाथै हाम्रो सबैभन्दा पुरानो सपना 2024 सालको बाटो सबै यो तराईसँग जोड्ने मैले त भन्छु त के भन्दा त्यतिखेर असमका लागि मात्रै भनेर त्यो भनिएको थियो कैलालीको चिसापानी अनि सुर्खेत हुँदै यता सुर्खेतको बाब्बेचोर जंगलघाट मंगलसेन भन्ने सड़क थियो त्यो सड़क चाहिँ के भन्दाखेरि अछामको मंगलसेनको मात्र सड़क थिएन त्यो चाहिँ यसो हेर्दाखेरिमा कर्णाली प्रदेशका दैलेखको माथिल्लो भाग अनि कालीकोट हुम्ला जुम्ला अनि मुगु यी कर्णालीका र यो सुदूरपश्चिमको अछाम बाजुरा बजाङ अनि डोटीको आधा भागलाई सबैभन्दा छोटो बाटो उपयुक्त बाटो धनगढ़ी या कैलाली जिल्लामा जानका निम्ति तराईमा जानका निम्ति यति जिल्लालाई प्रभावित गर्ने 2024 सालमा चाहिँ पञ्चायतकालमा त्यसलाई चाहिँ के भन्दाखेरिमा हरिप्रसाद भण्डारी त्यतिखेरको सभापति हुनुहुन्थ्यो उहाँले चाहिँ त्यसलाई अगाडि बढ़ाउनु भएको थियो त्यो धेरै वर्षपछि म 74 सांसद भइसकेँ त्यसलाई रणनीतिक सड़क वैकल्पिक सड़क वैकल्पिक राजमार्गको रूपमा पनि त्यसलाई गरियो पछि कतिपय अवस्थामा त्यसलाई काट्ने काम पनि भयो र त्यसपछि त्यहाँ जंगलघाटको पुल निर्माण गर्ने ठेका हामीले गरेका थियौं 2077 सालमा त्यो ठेका आह्वान गरेका थियौं ठेकादार पनि नियुक्ति भएको थियो त्यो चाहिँ के भन्दाखेरि अहिलेसम्म पुर्याउन सकिरहेको छैन ठेकादार फेरि त्यो ठेका रद्द गरियो अस्तिबाट फेरि बजेट विनियोजित भएको छ अब यही वर्षमा चाहिँ टेन्डर गर्नुपर्छ भनेर ठेका गर्नुपर्छ र त्यो पुल निर्माण गर्नुपर्छ त्यो पुल निर्माण गर्यो भने सबैभन्दा छोटो बाटो कर्णाली प्रदेशका माथि हिमाली जिल्ला र अछाम लगायत बाजुरा बजाङका साथीहरूलाई धनगढ़ी जानलाई कैलाली जानलाई सबैभन्दा छोटो यता नेपालगंज काठमाडौँ आउनलाई पनि त्यो बाटो छोटो रहन्छ भन्ने कुरा हामीले भनिएका छौं र अहिले पनि हामी सरकारसँग त्यो बाटो निर्माणका लागि लागिरहेका छौं त्यो पूरा हुन सकिरहेको छैन अनि त्यसका साथसाथै अर्को चाहिँ विद्यालयका हातमा हाम्रा जो क्याम्पसहरू छन् तिनका भौतिक संरचना अहिले पनि अभाव छ ग्रामीण ठाउँमा चाहिँ हाम्रा विद्यालयका भवनहरू निर्माण हुन सकिरहेका छन् केही भवन हामीले त्यतिखेर म सांसद हुँदाखेरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत लगभग 100 भन्दा बढ़ी विद्यालयका भवनहरू हामीले निर्माण गरेका थियौं अहिले पनि ती चाहिँ भवनहरू अगाडि बढ्न के अरे कतिपय भवनहरू जीर्ण अवस्था छ अब विद्यार्थीहरू चाहिँ के भन्दाखेरिमा पानी आयो भने स्कूल बिदा दिनुपर्ने अवस्था छ अनि धेरै चर्को घाम लाग्यो भनेपछिमा रुखको छहारीमा गएर पढ्नुपर्ने स्थिति त्यहाँको अवस्था छ ती भौतिक संरचनाहरू निर्माण गर्न बाँकी नै छ अर्को महत्वपूर्ण हामीले म सांसद हुँदाखेरिमा सीटीबीटीको आंगिक कलेज बहुप्राविधिक मंगलसेन बहुप्राविधिक शिक्षाले हामीले थालनी गर्यौं त्यसका भौतिक संरचनाहरू निर्माण गर्नुपर्ने अझ पनि छ म सांसद हुँदाखेरिमा 5 करोड़ बराबरको एउटा चाहिँ भवनहरूको लागि टेन्डर गराइएको थियो र त्यो भवन मात्रै छ त्योभन्दा पछि अरू भवन हुन सकेन अस्ति म सांसद भइसकेपछि एउटा भवनको फेरि चाहिँ टेन्डर बनाउने कामहरू भएको छ ती पनि अधुरै छन् ती पनि पूरा गर्नुपर्ने स्थिति छ त्यसका साथसाथै हाम्रो अहिले पनि त्यहाँ बेरोजगारी समस्या धेरै छ सरकारलाई मेरो गम्भीर रूपमा ध्यान आकर्षण मैले अस्ति पनि गराएको छु भनेको छु हाम्रो चाहिँ के भन्दाखेरिमा युवाहरू आज पनि भारत पलाइन्छन् हिजो यो सरकारलाई मैले त अस्ति पनि भने हिजो चाहिँ हामी युवाहरू विदेश भएका छन् तिनलाई गल्ली गल्लीमा गएर स्टिकर टाँसेर हामी नेपालमा ल्याउँछु भनेर त्यो जनताको मत लिएको सरकारले आज चाहिँ कति युवा हामी विदेशबाट यहाँ ल्याउने काम भयो भनेर प्रश्न जनताले र मैले पनि जनताको प्रश्न युवाको प्रश्न यो सरकारलाई गरिरहेको छु र मेरो चाहना छ हाम्रा असमका युवाहरू तमाम असममै बसेर रोजगारी पाउन सक्ने खालको राज्यले त्यो व्यवस्थापन गरोस् भन्ने हाम्रो भावना छ त्यही हिसाबले अहिले पनि हामी त्यहाँको जनताको असमको 2 नम्बर निर्वाचन क्षेत्रका जनताको भावना अभावहरू अहिले पनि छन् ती अभावका बारेमा सरकारसँग मेरो चाहिँ त्यहाँको जनताको नासो सरकारलाई पटक पटक विभिन्न समयमा मैले घचघच्याइरहेको छु चाहे संसदमा बोलेर चाहे मन्त्रालयमा गएर ध्यान आकर्षण गराएर
0: दोस्रो पटक निर्वाचित भएर आउँदै गर्दाखेरि अब कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ
1: होइन त्यहाँ दुईटै कुरा अब कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु अहिले पनि लोकतन्त्रलाई म चुनावमा उमिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन संसदमा गएर त्यसको लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले र त्यस पक्षमा म दृढै छु
0: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ के छ
1: मैले चाहिँ विचार राखेको छु मैले धेरै विचार राखेको छु संसदमा चाहिँ त्यो यहाँहरूले पनि हेर्दा
0: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन
1: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु अनि चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू सायद बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा
0: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल संवादहरू निरन्तर हुन्छ
1: होइन त्यस्तो खालको चाहिँ छलफल संवाद त्यति भएको छैन
0: तपाईँको कारणले अथवा उहाँहरूको कारणले
1: होइन अब मेरो पनि आफ्नो व्यस्तता भयो उहाँहरूको पनि व्यस्तता होला हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा विकास

0: वा विशेष गरिकन अहिलेको सत्ता पक्ष राष्ट्रीय स्वतन्त्र पार्टी का उम्मेदवार म सांसद जितेर आइसके पछाडी मैले फोन गरेको थिए, उहाँको फोन उठेन। विशेष गरिकन म सत्ता भएको पार्टी का प्रतिद्वन्दी हो, मेरो प्रतिस्पर्धीसँग सहकार्य गरेर जाने र गएर दुई नम्बर क्षेत्रको विकासका निम्ति त्यसले बढी राम्रो होला भन्ने तरिकाले मैले फोन गरेको थिएँ, उहाँको फोन उठेन। अब त्योभन्दा
1: दोस्रो पटक गर्नु
0: मैले गरिनँ, दोस्रो पटक गरिन, अनि त्यही हो।
1: अहिले कहीँ कहिले कहीँ अकल झुकल यसो भेट
0: त्यो पनि भया छैन,
1: बरु
0: नेपाली काँग्रेसका उम्मेद्वार मेरो प्रतिस्पर्धी उहाँसँग चाहिँ यसो भेटघाट भयो, त्यो पछाडि पनि हलो हाई यो काठमाडौँमै कुनै ठाउँमा होइन, अनि के छ कस्तो छ भला सुखारी त्यो भेटघाट भएर त्यो हुन सक्यो, दुईचोटि कतिचोटि भएको छ, तर विकास निर्माणका सन्दर्भमा त्यो भएको छैन।
1: भूपदेवजीसँग चाहिँ तपाईँको कुरा भएन,
0: मैले चाहिँ फोन गरेँ, उहाँले उठाउनु भएन, अनि त्यो फोन नउठाइसके पछाडि त्योभन्दा पछि मैले फोन गरिनँ, उहाँले पनि त्यो फोन रिप्लाई गर्नु भएन। अब के कारणले हो, अब सत्तामा भएको कारणले यिनले चाहिँ मलाई चाहिँ सत्ता यो विकास निर्माणका लागि गुहार छन् होला भन्छन् होला भन्ने हो कि के हो त्यो मैले बुझ्न सकेँ।
1: त्यो भारेका र जितेकाको बीचमा राम्रो सम्बन्ध हुँदा क्षेत्र नम्बर दुई अछामका जनतालाई के फाइदा हुन्छ? राम्रो सम्बन्ध भएर तपाईँहरू समन्वय गर्दै अगाडि
0: राम्रो, त्यो त चाहिँ के भन्दाखेरि विकास निर्माणका लागि सबैभन्दा उपयुक्त बाटो त्यही हो। हामीले चुनावताको आफ्ना विचारहरू लियौं लड्यौं, तर हाम्रो चाहिँ के भन्दाखेरिमा साझा एजेण्डा भनेको नै दुई नम्बर क्षेत्रको समग्र विकास हो, त्यहाँको जनताको जीवन स्तरलाई माथि उकास्ने हो। चाहे जोसुकै पार्टीबाट लडे पनि आफ्ना मुद्दाहरू आफ्नो तरिकाले आफ्नो ढंगले आफ्नो उसबाट चाहिँ प्रस्तुत गरे पनि एउटै बिन्दु के हो त भन्दाखेरि दुई नम्बर क्षेत्रको समग्र विकास र त्यहाँको जनताको जीवन स्तरलाई माथि उठाउने।
1: भनेपछि अर्को एउटा कोशिश चाहिँ तपाईँ गर्नुहुन्छ फेरि संवादको लागि कि अथवा अब फेरि रिसा खिच्ने गरेर अगाडि बढ्ने जनताहरू त दुखी होला नि फेरि?
0: मलाई त्यस्तो छैन, म चाहिँ अहिले पनि सबै साथीभाइहरू हामी मिलौं, दुई नम्बर क्षेत्रको विकास गरौं, मेरो चाहना त्यही हो। अहिले पनि म चाहिँ संवाद गर्न संवाद त्यस्तो ठूलो चाहिँ अन्तर्द्वन्द धेरै धेरै संवादै नगर्ने कुरै नगर्ने खालको पनि स्थिति होइन। उहाँहरूको आफ्नो चाहिँ के भन्दाखेरि व्यस्तता होला, मेरो पनि आफ्नो व्यस्तता, हाम्रो बसाई एक ठाउँमा छैन, कोही पूर्व छ कोही पश्चिमको बसाई छ, यहाँ काठमाडौँमा पनि
1: कुनै दिन भेट्नुभयो भने
0: भेट्नुभयो भने त राम्रो, यो विकासका निम्ति तपाईँ हामीहरू अगाडि बढौं, मैले गर्नुपर्ने मलाई सुझाव दिनुहोस्, मैले कहाँ भन्नुपर्यो, मैले भन्नुपर्दाखेरि तपाईँ हामीहरू सत्ता पक्षको अब जस्तै मेरो राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेरो प्रतिद्वन्दीको रूपमा उठ्नुभएका हाम्रो शाहजी हुनुहुन्छ
1: भूपदेव,
0: उहाँलाई चाहिँ भन्छु ल हिँडौँ, तपाईँ हामीहरू सँगै जाउँ, तपाईँको सरकार छ, तपाईँ भन्नुहोस् प्रधानमन्त्री तपाईँको हुनुहुन्छ, मन्त्री तपाईँको हुनुहुन्छ, ल जाउँ न त दुई भाइ गएर चाहिँ हाम्रो दुई नम्बर क्षेत्रका यी विकासका कामहरूलाई मैले चाहिँ आफ्नो लेटर प्याडमा त्यहाँ दुई नम्बर क्षेत्रको शिक्षा स्वास्थ्य सड़क सिंचाई खानेपानी पर्यटन जस्ता विषयवस्तुहरूलाई चाहिँ त्यहाँ मैले पेश गरेका छु, ती सम्बन्धित मन्त्रीलाई तपाईँले भनिदिनुहोस्। मैले अस्ति फर्स्टमा फोन गर्नको कारण पनि त्यही थियो, मैले ती लेटर प्याडहरू त्यहाँमा लेख्छु, त्यहाँका योजनाहरू के छन् यी छन् र तपाईँ र म गएर अर्थमन्त्रीलाई भन्नुपर्ने, प्रधानमन्त्रीलाई भन्नुपर्ने, अरू अब शिक्षा क्षेत्रको छ भने शिक्षा मन्त्रीलाई भन्नुपर्ने, स्वास्थ्यको छ भने स्वास्थ्य मन्त्रीलाई भनौँ, दुई भाइसँगै गएर गयो भने मेरोभन्दा तपाईँले भयो भने त अनि तपाईँका मन्त्रीहरूले ए ठिक छ नि त हामीले गर्नुपर्छ, हाम्रो पार्टीको उम्मेद्वार पनि त्यतिखेर त उहाँ चाहिँ के भन्दाखेरिमा पार्टीको महामन्त्री पनि हुनुहुन्थ्यो हो, महामन्त्रीले आउनु भएको छ दुई नम्बरको विकास गर्नुपर्छ है भन्ने खालको पढ्ला भनेर मैले फोन गरेका थिएँ।
1: त्यसको कोसिस त अझ तपाईँ गरिदिइ राख्नुहुन्छ?
0: फेरि गर्छु म, मेरो तर्फबाट त मेरो धर्म नै हो, मेरो के भन्दाखेरि दुई नम्बर क्षेत्रको विकासका निम्ति मैले हरेकसँग जोसँग पनि सम्बन्धै गर्न म तयार छु।
1: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिसज्यू?
0: परिवर्तन त मैले अब परिवर्तन त अब एउटा त चाहिँ पहिला हामी संसद भवनभित्र छिर्दाखेरि 74 यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
1: बानेश्वरमा
0: हाम्रो चाहिँ भवन थियो, त्यो भवनको अभाव मैले
1: सिंहदरबारभित्र छिर्दाखेरि
0: पाएँ। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा जो सञ्चालन गर्ने जो कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन, एउटा बहु उसमा चाहिँ के भन्दाखेरिमा हलमा

0: के भन्ने हल छ त्यो हलमा चाहिँ एउटा सभा सञ्चालन भएको छ त्यहाँ चाहिँ के भन्दाखेरिमा दीर्घदर्शामा चाहिँ दर्शकहरूले हेर्ने ठाउँ पनि छैन कर्मचारी मन्त्रालयका सचिवहरू जुन सम्बन्धित मन्त्रालयका सन्दर्भमा काहीँ छलफल हुन्छ त्यसको विधेयकमाथिको छलफल हुन्छ भने मन्त्रीले त्यहाँका कर्मचारीले एक साइडमा आएर सांसदले उठाएका प्रश्नहरू लेख्ने र उसको चाहिँ के भन्दाखेरिमा भोलि मन्त्रालयले जवाफ दिनुपर्दाखेरिमा सोच विचार गरेर दिनुपर्ने थियो त्यो पनि अभाव देखियो
1: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्ने होला
0: त्यो होला त्यो हेरौँ मैले पाएको भिन्नता के अहिले
1: एउटा भौगोलिक जस अब एउटा बैठक कक्षको हिसाब भयो अरू व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखियो
0: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ जोस र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ अब संसदीय अभ्यासहरू संसदीय परम्परा र संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ केही खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
1: नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट
0: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन नयाँबाट बढी त्यो देखिन्छ होइन त्यस्तो नभएर चाहिँ संसदीय अभ्यासलाई संसदीय मर्यादाभित्र हामी सबैले रहनुपर्छ भन्ने लाग्छ र त्यस पछाडि अरू अब ठिकै
1: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो
0: मैले थोरै पाएको छु
1: संख्यात्मक रूपमा
0: लगभग त्यही 10-12 जना
1: पुराना साथीहरू भेटिने
0: हो
1: अनि तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू
0: त्यस्तो छैन
1: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन
0: होइन अब एमालेभित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ छलफल हुन्छ अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ अनि अन्य दलको पनि त्यो हुँदैन अब हाम्रैमा पनि अलिअलि अब चाहिँ यो अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन अहिले यो पछिल्लो चरणमा चाहिँ इआइए भन्ने छ होइन त्यो इआइएका तर्फबाट यो च्याट जिपिटीलाई अध्ययन गर्छन् साथीहरू अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु
1: तपाईँले त कतिको चलाउनुहुन्छ
0: मैले चलाउनु मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म
1: एआई चलाउन जानेर कि अथवा तपाईँको रुचि नै छैन देशमा
0: त्यसमा मेरो हेर्छु म त्यो च्याटजिपिटी पनि म हेर्छु होइन हेर्छु तर चाहिँ अब उसका चाहिँ शब्द र मेरो चाहिँ त्यहाँको भूगोलको शब्दावली मेरो भूगोलको अवस्था र च्याटजिपिटीको अवस्था चाहिँ के भन्दाखेरिमा उसले विश्लेषण गरेको र मेरो त्यहाँको विश्लेषण अलि एउटै खालको मिल्दैन कि उसको चाहिँ वृहत खालको हुन्छ मेरो चाहिँ के भन्दाखेरि तल्लो लेभलको तलको ग्रास रुटको अवस्था के हो त्यो चाहिँ मैले त्यहाँ नजिकबाट देखेको छु
1: भनेको कोसिस चाहिँ गर्नुभयो यसको
0: होइन कोसिस होइन मैले हेर्छु त्यसलाई पनि हेर्छु के छ त कस्तो छ यो च्याटजिपिटीको चाहिँ लाई हेरेर कतिको ठिक हुन्छ भन्ने कुराहरू त्यसलाई पनि हेर्छु तर चाहिँ त्यो हुबहु त्यसलाई चाहिँ लिएर मैले चाहिँ बोल्दिनँ सदनमा
1: अनि अहिले एका नयाँ होस् अथवा नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ यो चाहिँ असाध्यै राम्रो लाग्छ
0: होइन अहिले चाहिँ मलाई के लाग्छ भन्दाखेरिमा केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन् संसदीय मर्यादालाई कायम गर्नुपर्छ संविधानलाई हामीले पालना गर्नुपर्छ लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन् मैले त्यो पाएको छु त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु,
1: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
0: हाम्रो कुरा
1: गरौं, जस्तो
0: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, होला के छ नमस्ते, अनि यो संविधानलाई जोगाउनु पर्यो, अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ, ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका लगभग धेरैको सँग त अब कुराकानी मिल्छ,
1: बैठकै प्रतिपक्षका सांसदको बीचमा भयो भने त्यहाँ त
0: सत्तापक्षका पनि कतिपय राम्रा मान्छे छन्, देशको माया भएका, देशलाई बनाऊ भन्ने भावना उटुटी भएका मान्नेहरू हुनुहुन्छ, केही त अब नहोला, त्यो आफ्नो ठाउँमा छ, त्यो पाएको छु मैले।
1: अनि तपाईँले यसरी अनुभव लिँदै गर्दाखेरि शुरूमा जितेर आउँदाखेरि यसपालि चाहिँ प्रतिनिधि सभा यस्तो हुनुपर्छ भन्ने एउटा परिकल्पना सपना थियो होला नि त, त्यसको कति प्रतिशत जति पाउनुभयो, अझै कति बाँकी छ पाउनु?
0: सुन्नु न, मेरो सपना त म चाहिँ चुनावमा गइरहँदाखेरिमा नेकपा एमालेको बहुमत आउँछ, नेकपा एमालेको बहुमत आएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने र लोकतन्त्रलाई अझ झन सुदृढ गर्ने, केही संविधानमा कार्यान्वयन गर्ने सन्दर्भमा केही त्रुटिहरू छ त्यसलाई संशोधन गरेर अगाडि जानुपर्छ, र त्यस्तो भयो भने आएमा जो नेपाली जनताका सपनाहरू छन् ती पूरा हुन्छन् भन्ने उद्देश्यले चुनावमा लड़िएको हो, तर परिणाम सोचे जस्तो भएन,
1: उल्टो
0: परिणाम त उल्टा आयो नि त, त्यो उल्टो आइरहँदाखेरिमा मैले सोचेको के थियो भन्दाखेरि नि संसदमा जाने हो, संसदमा चाहिँ अब लोकतन्त्रको पक्षमा र यो जनताको पक्षमा कानून निर्माण गर्ने र त्यस पछाडि विकास निर्माणका सन्दर्भमा चाहिँ सरकारलाई घचघच्याउने र आफ्ना त्यो गर्ने, र त मैले फेरि चाहिँ के भन्दाखेरिमा आश मारेको छैन, म पनि एउटा चाहिँ यो सत्ता पक्ष अर्को पार्टीको भए पनि त्यो क्षेत्रको जनताको जनप्रतिनिधि हुँ, मेरो भनाई मेरो विषय सरकारले जोसुकै पार्टीको होस् दुई नम्बर क्षेत्रको अभावहरूका बारेमा मेरो मसँग सोधेर त्यहाँका जनताको भावनासँग सोधेर यिनले गर्छन् भन्ने मेरो चाहिँ मान्यता हो, त्यो मान्यता अहिलेमा अहिले पनि छ भोलि पनि रहन्छ, म चाहिँ त्यही छ मेरो
1: कानून चाहिँ अलिक छिटो छिटो भने जस्तो लागिरहेछ होला अहिले तपाईँलाई
0: होइन कानून चाहिँ
1: किनकि अब झन्डै दुई तिहाई भइसकेपछि त बाधा अड्छन् विगतको जस्तो त खासै नदेखिए
0: विगतको जस्तो चाहिँ विगत अब अर्को पार्टीसँग बन्नु पर्थ्यो र कतिपय पार्टीका चाहिँ भावना हाम्रा विचारहरू फरक फरक सिद्धान्तमा फरक फरक विचारका मिलेर चाहिँ बनेको सरकारमा चाहिँ त्यति छिटो छरिटो काम हुँदैन, तर अहिलेको सरकारले पनि जो हामीले सोचेका छौँ दुई तिहाउ बहुमतको सरकार छ यसले जसरी रफ्तारमा अगाडि बढ्नु पर्थ्यो त्यो त्यति बढेको मलाई आभास भएको छैन।
1: अनि अब अहिले त संसद एकातिर भयो, संसदीय समितिहरू पनि भयो, र अब सत्तापक्षकै सांसदको बहुमत हुँदाखेरि अरू सांसद अथवा अरू राजनीतिक दलको सांसदले बैठकमा उपस्थित हुँदै गर्दाखेरि विचार राख्दै गर्दाखेरि अथवा संसदीय समितिमा भाग लिँदै गर्दाखेरि त्यस्तो केही हीनताबोध त्यस्तो केही तपाईँहरूले गर्नु परेको छ?
0: होइन त्यस्तो छैन,
1: हीनताबोध यस अर्थमा कि जस्तो आखिर हामीले बोले पनि नबोले पनि सबै उनीहरूकै पुग्ने हो संख्यात्मक हिसाबले भन्ने त्यस्तो खालको कतै मनोवैज्ञानिक रूपमा हुन्छ कि हुँदैन?
0: अब म भएको म एउटा सार्वजनिक लेखा समितिमा छु है, सार्वजनिक लेखा समितिमा छलफल चलाइरहँदाखेरिमा त्यस्तो खालको अनुभूति भएको छैन, अनि सार्वजनिक लेखा समितिमा हामीले सत्तापक्ष प्रतिपक्षको त्यस्तो अनुभव भएको छैन, जे छ त्यो
1: राम्रो कामको लागि राम्रै छ, सम्बन्ध राम्रै भइरहेको छ भन्ने नै लाग्छ तपाईँलाई?
0: तर मलाई चाहिँ अरू कतिपय चाहिँ विधेयकहरू संसदमा राज्य व्यवस्था समिति भयो अरू मन्त्रालय अन्तर्गतका चाहिँ कानूनहरू विधेयकहरू ल्याइरहँदाखेरिमा त्यसमा संशोधन हालिरहँदाखेरि त्यो ती समितिहरूमा चाहिँ के भन्दाखेरिमा सत्तापक्षले सरकारले ल्याएको जे विषय छ त्यसलाई प्राय एकदमै जस्ताको तस्तै हाल्ने र संशोधनलाई प्राय जसो चाहिँ के भन्दाखेरिमा त्यसलाई राम्रै विषय छ भने पनि त्यसलाई इन्कार गरेको अवस्था देखिन्छ, तर वास्तविक त्यस्तो होइन, कानून बनाउँदाखेरिमा समितिमा आइसके पछाडि बुदागत छलफलका लागि आउने हो भने प्रतिपक्षका कुनै सांसदले राम्रो विषय राखेका छ भने पनि त्यसलाई सरकारले त्यसलाई त्यो समितिले ग्रहण गरेर जानुपर्छ भन्ने छ, र अहिले बीचमा एकचोटि त्यस्तो भएको थियो र अहिले पछिल्लो चरणमा त्यसलाई सुधार गरेर जानुपर्छ भन्नेमा हामी छौं, हामी लागिरहेका छौँ।
1: कुराकानीको लागि, संवादको लागि यहाँलाई धेरै धन्यवाद।
0: धन्यवाद तपाईँले पनि यो लोकप्रिय यो रेडियो मार्फत मेरा विचारहरू, मेरा अनुभवहरू, मेरा चाहिँ भनाइहरूलाई आम नेपाली जनता श्रोता बीचमा राख्ने अवसर दिनुभयो। यसका निम्ति फेरि पनि तपाईँको यो परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीसँग कुराकानी गर्यौं। विकास निर्माण र कानून निर्माणको सन्दर्भमा अघिल्लो कार्यकालको अनुभव र दोस्रो कार्यकालको लागि संसदमा प्रवेश गर्दै गर्दा खेरिका अनुभव र अनुभूतिहरू, सुधार गर्नुपर्ने पाटो र पक्षहरू, र एमालेभित्र पछिल्लो समय देखिएको भनिएको विवाद र यसले एउटा आकार लिँदै गर्दाखेरिका आरोह अवरोहको बारेमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं। तपसुमको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ। कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन किसानले के गर्नुपर्छ? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कुराकानीको शुरूमा मैले उहाँलाई सोधेको छु, पानी परिरहेको यो बेला धान सहित अन्य बालीमा कस्तो प्रभाव पर्ला?
4: विशेष गरी अहिले बर्खे धान बाली लगाइएको छ र यो समयमा चाहिँ सामान्य वर्षा हुनुपर्ने कन्डिसनमा अल निनोको प्रभाव, त्यसै गरी जुन न्यूनचापीय प्रभाव देखिएको छ जलवायुको, त्यस कारणले गर्दा यसपालि बागमती, यो गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ज्यादै नै वर्षा हुने र देशभरि वर्षा हुने आकलन गरिएको छ। त्यसले गर्दाखेरि के देखिन्छ भने धान समग्रमा धान बालीको लागि फाइदा नै हुन्छन्, किनभने धानलाई पानीको धेरै आवश्यकता पर्छ। तर जुन हामी अगौटे धानहरू रोप्ने गर्छौ, छोटो अवधिका धानका जातहरू लगाउने गर्छौ, त्यस्ता धान रोपेर तरकारी खेती गर्ने किसानहरू, काउली लगाउने, बन्दा लगाउने किसानहरूलाई जहाँ छोटो अवधिका धानका जात लगाइएका छन् त्यो ठाउँमा अलिकति असर पर्न सक्छन्, किनभने यो पानी पर्दाखेरि अहिले ती धानहरू पाकिरहेको बेला हो। यो प्रायशः हरदिनाथ एक जस्ता छोटो अवधिमा पाक्ने 120 देखि 125 दिनमा पाक्ने धानका जातहरू छन्, तिनीहरूलाई विशेष असर यो वर्षाले गर्छन्। समग्रमा भन्ने हो भने अहिले चाहिँ थुप्रै ठाउँमा धान बाली पसाउने बेला हो, फूल फुल्ने बेला हो, त्यसै कारणले धान चाहिँ अहिलेको वर्षाले धेरै ठूलो मात्रामा असर नगर्ला जस्तो मलाई लागेको छ।
5: त्यति धेरै असर चाहिँ नगर्ला भनेर तपाईँले जोड्नुभयो, पानी पर्न थालेको छ, अबका चाहिँ एक दुई दिन अति ठूलो पानी पर्ने भनेर मौसम पूर्वानुमान महाशाखाले यसअघि नै जानकारी समेत गराएको छ र यो पानी पर्ने क्रम हिजो अस्तिदेखि नै देखिएको छ। अबका तीन दिनमा चाहिँ जुन पूर्वानुमान अनुसार किसानहरूले गर्नुपर्ने केही छ त?
4: विशेष गरी धानलाई लिने हो भने किसान दाजुभाइहरू जसको धान चाहिँ पाक्दैछन् अथवा बाला लागिसकेको छन्, पाक्ने क्रममा छन्, त्यस्तो धानहरूलाई हामीले विशेष ध्यान दिनुपर्छ। धान यदि होचो खेतमा धान छ, खेत छ भने त्यस्तो खेतहरूलाई जहाँ चाहिँ बाला पाक्दैछन् त्यस्तो ठाउँमा हामीले सर्वप्रथम पानीको निकासको व्यवस्था गर्नु पर्यो। धान ढल्न दिनु भएन, धान नढल्न दिनको लागि कुनै पनि किसिमको युरिया मल, अन्य फर्टिलाइजरहरू, मलहरू प्रयोग गर्नु भएन र धानलाई, खाडा बाली धानलाई सिधा अवस्थामा राख्नको लागि हामीले अरू उपायहरू अप्नाउन सक्छौं। जस्तै पानीको निकासको व्यवस्था गर्न सक्छौं, खेतमा धेरै पानी छ भने त्यसलाई निकाल्ने, निकासको व्यवस्था छैन भने चारवटा धानका गाँझहरूलाई एकै ठाउँमा बाँध्ने र बाँधिसकेपछि त्यसलाई त्यसै छोड्ने, जहाँ गाँझ बाँधिने अवस्था छैन त्यहाँ बाँसको लट्ठीको सहयोगले पनि हामीले धानलाई सिधा अवस्थामा राख्न सक्छौं। यो मुख्य कुरा हो,
5: यो चाहिँ भयो किसानहरूले गर्नुपर्ने तयारीको कुरा। अब जुन मौसम पूर्वानुमान थियो र कृषि मौसम सल्लाह बुलेटिन नार्कको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले निकाल्छ, उसले चाहिँ बुधबार त्यो बुलेटिन पनि जारी गरेर किसानलाई सुसूचित गर्ने काम गर्यो। यसले चाहिँ कति फाइदा पुर्याउला? अब अहिले पानी पर्दाखेरि चाहिँ किसानहरूले तपाईँहरूले भनेको जस्तो अभ्यास गर्न सक्नुहुन्छ कि सक्नुहुन्न?
4: थुप्रै किसानहरू परम्परागत रूपले नै धान ढल्ने बेलामा उहाँहरूले गाँझहरूलाई बाँधेर आफ्नो धानलाई सुरक्षा अप्नाउँदै गर्नुभएको छ र पक्कै पनि यो जुन सूचना प्रवाह गरिएको छ, सरकारले जुन तदारुकता देखाएको छ, यसले ठूलो मात्रामा टेवा पुर्याएको छ किसानहरूलाई। जुन धान बाली पाक्दैछ अथवा पाकिसकेको छ, छोटो अवधिका धानका जातहरू, तिनीहरूलाई नकाटिकन खेतमा त्यसै छोडिदियो भने र ढल्नबाट बचाइदियो भने हाम्रो धान सुरक्षित रूपमा रहन्छ, धानलाई केही पनि समस्या हुँदैन। समय आएपछि चार दिनपछि जब आकाश खुल्ला हुन्छ, घाम लाग्छ, त्यसपछि सुकाइदिने। यदि अहिले चाहिँ धान काटिसक्नु भएको छ, भिजेको छ भने त्यस्ता धानहरूलाई पंखाहरू हुन्छन्, फ्यान हुन्छन्, त्यस्तोमा हावा सोलर ड्रायरहरू हुन्छन्, त्यसमा हावा प्रवाह गरेर पनि हामी धानलाई सुकी काटिसकेको धानलाई पनि सुरक्षित धेरै हदसम्म सुकाउन सक्छौ र बालालाई सुरक्षित बनाउन सक्छौ।
5: हो, कतिपय किसानहरूले अब काट्ने तयारी गर्दै हुनुहुन्थ्यो होला पाकिसकेको धान, खास गरी तपाईँले कहीँ कतै छिटफुट रूपमा चाहिँ किसानले काट्नु भएको छ भने त्यसलाई चाहिँ सुरक्षित भण्डारण गरौं भनेर जोड्न खोज्नुभयो। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। खास गरी अहिले पानी झरी परिरहँदा मुख्य बाली धानलाई कसरी जोगाउने र किसानले अरू तयारी सावधानी के गर्ने भन्ने विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले हरदिनाथ मधेस प्रदेश क्षेत्र अन्तर्गतको चाहिँ तराई क्षेत्रको चाहिँ धानबाली केन्द्रित रहेर विशेष अहिले चाहिँ त्यहाँको क्षेत्रलाई निगरानी गरिरहनु भएको छ। अब वर्षाको अलिकति मात्रा हेर्ने भने गण्डकी र लुम्बिनीको पनि तराई क्षेत्रको चाहिँ क्षेत्रमा धान प्रमुख बाली नै रहेको छ। अहिले त्यो क्षेत्रमा चाहिँ किसानहरूले ध्यान दिनुपर्ने र धान बालीको त्यो अवस्था चाहिँ के हो?
4: अहिले तराईका बहुसंख्यक ठाउँहरू पहाड़मा पनि धान पसाइसकेको छ भने तराईमा पसाउन लागेको हो। मध्यम अवधिका त्यसै गरी अलि बढ़ी अवधिका धानका जातहरू जुन छन्, लामो अवधिका धानका जातहरू छन्, तिनीहरू पसाउने क्रम बाँकी नै छन्। मध्यम अवधिका र छोटो अवधिका धानका जातहरू पसाइसकेका छन्। त्यसै गरी जस्तै हरदिनाथ एक मैले भने त्यो पसाइसकेको बाला पाक्न लागेको अवस्थामा छन् भने त्यसै गरी थुप्रै त्यस्ता धानका जातहरू छन् जुन 120-125 दिनमा पाक्ने गर्छन्। हाइब्रिड धानका जातहरू विशेष गरी जुन किसानहरू हाइब्रिड लगाउनु भएको छ उहाँहरूको पनि बाला पाक्ने क्रम होला। त्यसै कारणले हाइब्रिडको डाँठ बलियो भएकोले त्यो चाहे ढल्ने सम्भावना कम हुन्छ, जबकि अन्य लोकल जातहरू धानका जातहरू छन् त्यसको ढल्ने सम्भावना धेरै हुने भएकोले विशेष गरी जुन धान चाहिँ ढल्छन् तिनीहरूमा विशेष तदारुकता देखाउनु पर्यो, तिनीहरूलाई ढल्नबाट रोक्नु पर्यो, जसले गर्दाखेरि बालीलाई सुरक्षित बनाउन सकियोस्। र अन्य ठाउँहरू जहाँ चाहिँ अहिले धान पसाइसकेको छ अथवा पसाइरहेको छ ती ठाउँहरूमा खेतमा धेरै पानी छ भने सक्दो त्यो पानीलाई निकासको व्यवस्था गर्ने र त्यसपछि अहिले चाहिँ कुनै पनि मलहरू जुन छन् विशेष गरी युरिया मल नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले चार दिनको लागि नगरिदिनु होला।
5: भनेको पानी परिरहँदा आफ्नो धान बालीमा चाहिँ युरिया छिटो पग्लिन्छ अथवा धान हुर्किँदै गरेको धानले लिन्छ भनेर किसानले चाहिँ यो हेलचेक्राई गर्नु भएन?
4: हजुर, अहिले युरिया हाल्यो भने एउटा त के छ भने अहिले हावामा पानीको मात्रा बढ़ेको छ, आर्द्रता बढ़ेको छ, जसले गर्दाखेरि अहिले धान पसाइरहेको छ। त्यसै कारणले तराईमा लगाइने विशेष धानका जात चाहिँ सावा मनसुली सबवन छ। त्यो सावा मनसुली सबवन अधिकांश क्षेत्रहरूमा लगाइन्छ र यसमा चाहे त्यसै गरी हरदिना छ अहिले चाहिँ बाला पसाइराख्दाखेरि पानीमा आर्द्रता बढ़ेको छ, ह्युमिडिटी बढ़ेको छ, जसले गर्दाखेरि के हुन्छन् भने फल्स स्मट कालो पोके हुने सम्भावना धेरै मात्रामा बढ्न जान्छ र धानको क्वालिटीलाई डिक्रिज गर्छ, घटाइदिन्छन्। त्यसै कारणले त्यो कालो पोकोबाट बच्न पनि अहिले अनि अन्य रोगहरूबाट बच्न पनि के गर्ने भने अहिले युरिया मलको प्रयोग धेरै मात्रामा गर्नु हुँदैन है। यदि गर्यो भने यो के हुन्छ भने रोगको प्रकोप बढ़ाउन सक्छन्, धानको क्वालिटी घटाइदिन्छन्, धान लड्ने पनि सम्भावना हुन्छ। त्यसै कारणले यी रोगहरूबाट बच्नलाई अनावश्यक मलहरूको प्रयोग नगर्ने, कीटनाशकहरूको प्रयोग नगर्ने।
5: अझै पनि किसानहरूले सावधानी अपनाउनु पर्ने बेला छ र अहिले पानी परिरहँदा झरी परिरहँदाखेरि आफ्नो मुख्य बाली धानमा चाहिँ विष आदिको प्रयोग गर्नु भएन, त्यस अन्तर्गत रासायनिक मलको पनि प्रयोग गर्नु भएन, यी दुई चाहिँ कुराहरू अहिले ध्यान दिनुपर्ने भयो। अब धान पाक्दैछ, निरन्तर जसो पानी पनि थपिँदैछ, यसले त्यो पाक्दै गरेको धान बालाहरूमा चाहिँ क्षति गर्ने अथवा हानि नोक्सानी गर्ने सम्भावना स्थितिमा रहन्छ कि रहँदैन, अथवा कस्तो पानीले चाहिँ क्षति गर्ने हुन्छ, कस्तो हुँदा चाहिँ सामान्य मानिन्छ त?
4: वास्तवमा भन्यो भने धान पाकिरहेको बेला खासै पानीले खासै असर गर्दैन। बाला पाकिसकेपछि, बाला पहेलो भइसकेपछि, बोट पहेलो भएपछि मात्र धानको क्वालिटीलाई घटाउन सक्छन्। जुन गुणस्तर हुनुपर्ने हो चामलको, त्यो गुणस्तर घट्न सक्छन्। के हो भने जब धानको बाला पाक्छ त्यसपछि पानी परेपछि त्यो उम्रने टुसाउने सम्भावना बढेर जान्छ। तर अहिले धान बहुसंख्यक ठाउँमा धान चाहिँ निस्किरहेको बेला छ, बाला निस्किरहेको बेला छ, बाला मेच्युर भइरहेको बेला छ, त्यस कारणले गर्दा यसमा खासै असर पर्दैन। यदि धान जहाँ पाकिसकेको छ त्यहाँ पानी पर्यो भने यसले ठूलो मात्रामा धानको गुणस्तरमा प्रभाव पर्छ, चामलको क्वालिटी राम्रो हुँदैन, चामल टुक्रिन सक्छन्, त्यसपछि चामलमा चक्किनेस हुन्छन्, त्यो बढ्न सक्छन्, होइन खानामा जति स्वादिलो हुन्छ त्यो नहुन सक्छन्। त्यसै कारणले बाला पाकिसकेपछि व्यापक क्षति गर्छ। यसभन्दा पहिला 2078 सालमा धान पाकिसकेपछि पानी परेको थियो, जसले गर्दाखेरि व्यापक रूपमा धानमा क्षति हुन गएको थियो। तर अहिलेको जुन समय छ, वर्षा पर्याप्त छन्, तर बाला पाकिसकेको बहुसंख्यक ठाउँमा धान पाकिसकेको छैन, जसले गर्दाखेरि त्यति मात्रामा यो पानीले क्षति गर्दैन।
5: भेलबाढीको असर होला कि नहोला, अथवा त्यस्तो के पूर्वानुमान गर्न सकिन्छ?
4: भेल अहिले जुन पानी परेको छ त्यसले बाढी सामान्य बाढीहरू ल्याउन सक्छन्। 24 घण्टासम्म पानी धान यो धानको बोट चाहिँ पानीमा रह्यो भने पनि खासै असर हुँदैन। 24 घण्टादेखि 2-3 दिन भन्दा बढी पानी रह्यो भने त्यसपछि धानका गाँजहरू कुहिने सम्भावना हुन्छन्। त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ, कुन जात हामीले लगाएका छौँ त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौँ, सामान्य भन्नाले सावा मनसुली बाहेक अन्य धान जस्तै हर्दीनाथ 6 भयो, हर्दीनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छौँ भने बोट कुहिन सक्छन्। र बोट कुहियो भने धानको नाश हुन्छ, त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ। जबकि सावा मनसुली सब वन यो जुन पानी सहन सक्ने जातहरू लगाउँछौ भने सामान्य बाढीले पनि खासै असर गर्दैन।
5: डाक्टर कुशवाहाज्यू, मैले अलिकति सन्दर्भ जोड्न खोजे, खास गरी हाम्रो असार साउन चाहिँ धान रोपाईको चाहिँ एकदमै चहल पहल, त्यो चाहिँ एकदम उच्च बेला पनि हो, तर जेठको 15 नै रोपाईको काम शुरू गर्ने र अहिलेको मौसम अनुसार हेर्दाखेरि भदौको चाहिँ पहिलो हप्तासम्म पनि किसानहरूले धान रोप्नुपर्ने त्यस्तो चाहिँ अवस्था पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चाहिँ क्षेत्रलाई हेर्ने हो भने त्यो देखियो। अब हामी अहिले चाहिँ असोजको पहिलो हप्तामा छौं, 8-9-10 गते यो चाहिँ जुन झरी परिरहेको चाहिँ अवस्था छ, यो त्यो ठाउँ अनुसारको सन्दर्भमा धानको अवस्थालाई चाहिँ यो मौसमले कति फरक पार्ला त?
4: यो मौसमले जहाँसम्म मलाई लाग्छ मौसम धानको लागि अनुकूल नै छन्। थुप्रै ठाउँमा ढिलो रोपाई भएको छ, ढिलो रोपाई हुँदाखेरि धान पसाउने बेला पनि ढिलो हुन्छ। जस्तै छोटो अवधिका धानका जात छन्, थोरै किसानहरूले लगाउने गर्छन्, त्यस्तो ठाउँमा अलि यो पानीले अलि क्षति नै गर्छन्। जबकि मध्यम अवधिका र लामो अवधिका धानका जातहरू जहाँ लगाइएको छ यो पानी पर्दाखेरि त्यो धानहरूलाई यसले झन् उत्पादन र उत्पादकता बढाउनमा सहयोग गर्छन् जस्तो मलाई लाग्छ। त्यसै कारणले यदि बाढी पहिरो आएन, सामान्य किसिमले पानी पर्यो, आकलन गरे भन्दा कम पानी पर्यो भने यसले धानको उत्पादन र उत्पादकता बढाउँछन्। अर्को कुरा के देखियो भने हिजोको दिनमा चाहिँ यो पानी चाहिँ पहिले नै पर्ने गर्थ्यो, तर अहिले जलवायु परिवर्तनको असर नेपाल जस्ता देशहरूमा बढी परेको देखिन्छ। अहिलेको हिम पहिरो, रसुवामा हिम पहिरोको देखिनु यो पनि यसको जल्दो बल्दो उदाहरण हो। त्यसै कारणले यो मलाई लाग्छ यसको जुन हाम्रो खेती प्रणाली छ, जुन हाम्रो धान रोपाई गर्ने तौर तरिकाहरू छ, त्यसमा सामान्य सिफ्ट गर्नुपर्ने देखिन्छन्। हामीले कि त छोटो अवधिका धानका जात लगाउनु पर्यो वर्षा नहुँदाखेरि, कि अलिकति मिडियम ड्युरेसन लङ ड्युरेसनका जातहरू लगाउनु पर्यो, त्यसमा पनि त्यस्ता जातहरू जो चाहिँ सुक्खा र बढी पानी दुवै सहन सकोस्, जस्तै बहुगुणी 1 र बहुगुणी 2 छन्, यस्ता धानका जातहरूको विकास गर्ने बेला आएको छ। यो देशमा त्यस्ता धानका जातहरू, त्यस्ता जिन भएका धानका जात यदि हामीले प्रमोट गर्यो भने भोलिको दिनमा यहाँको किसानले धान लगाउँछ भने उहाँहरूको धान चाहिँ सेफ रहन्छ, सुरक्षित रहन्छ।
5: तपाईँले जोड्नुभयो किसानका लागि उपयुक्त छोटो मध्यम अवधिका चाहिँ जातहरू विकास गर्ने, त्यसै गरी जलवायु परिवर्तनको जुन चक्र देखिरहेको छ त्यसै गरी हाम्रो रोपाईको चाहिँ चक्रलाई पनि अलिकति सामान्य रूपमा चाहिँ फेरबदल गर्ने हो भने यो क्षति चाहिँ बेला बखत हुने क्षतिलाई चाहिँ केही घटाउन सकिएला भनेर राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ। आज विशेष गरी हामीले अहिलेको मौसम जुन निरन्तरको झरी छ यो बेला किसानहरूले गर्नुपर्ने सावधानी त्यसै गरी धानबाली जोगाउन अबका दिनमा चाहिँ गर्न सकिने उपायहरू बारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं। तपाईँले भोटे गोसी बाढीको चाहिँ चर्चा गर्नुभयो, त्यसलाई मैले पछाडि पनि जोडाउन, खास गरी अब अझै चाहिँ धान पसाउँदैछ बाला चाहिँ पाक्दैछ भनेर भन्नुभयो, यो धान बाला पाक्ने हुँदा र किसानले काट्ने हुन चाहिँ अझै कति समय जति लाग्ला त?
4: धान जब एकचोटि पाक्छन् त्यसपछि 35-40 दिनभित्र धान काट्नुपर्छ सामान्यतया। त्यसै कारणले धानको जातमा पनि भर पर्छ। लामो अवधिका धानका जातहरू छन् भने त्यसलाई 45 दिन लाग्न सक्छ, 50 दिन लाग्न सक्छन्। तर सामान्यतया धानको बाला निस्किसकेपछि अथवा फूल धान पसाइसकेपछि 35-40 दिनमा काट्यो भने त्यो राम्रो मानिन्छ, अहिलेसम्म राम्रो देखिएको छ। त्यसै कारणले यो धान अहिले जुन पसाइरहेको छन् ती धानहरूलाई आधा कार्तिक अथवा कार्तिकको लास्टमा यिनीहरू पाक्ने जस्तो देखिन्छ।
5: भनेको अहिले चाहिँ पसाउँदै गरेको धानबाली?
4: हजुर हजुर।
5: अब यसअघि चाहिँ पसाइसकेको र बाला पहेँलो भइसकेको छ भने?
4: बाला पहेँलो भइसकेको छ भने यी धानहरू आश्विनको 15 असोज 15 यिनीहरू काट्ने अवस्थामा हुन्छन्। त्यसै कारणले मैले भने यस्ता छोटो अवधिका धानका जातहरू ती किसानहरूलाई लगाउँछन् जसलाई चाहिँ तरकारी खेती विशेष गरी गर्नुपर्ने हुन्छन्, आलु खेती गर्नुपर्ने हुन्छन्, जसले हाइब्रिडका धानहरू लगाएको हो तिनीहरूको अवधि चाहिँ 115-125 दिनमा पाक्ने गर्छन्। हाइब्रिड धानहरू प्रायः ढल्दैन, तर हाइब्रिड बाहेक अन्य धानहरू नेपालले विकास गरेका धानहरू लगायत स्थानीय धानहरू लोकल धानहरू कसैले लगाएको छ भने तिनीहरू ढल्ने सम्भावना बढी हुन्छन्। त्यसै कारणले ती धानहरू जो चाहिँ ढल्ने सम्भावना बढी छ अथवा जो अहिले पाकिरहेको अवस्थामा छ तिनीहरूलाई वर्षाले अलिक बढी प्रभाव पार्छ।
5: अबको 2-3 दिन यसै गरी झरी पर्ला पानी पर्ला त्यसपछि असोज 15 पछाडि चाहिँ किसानहरूले धानबाली भित्र्याउनु पर्ने अवस्था छ भने यो बीचमा चाहिँ गर्नुपर्ने कुराहरू के हुन्?
4: यो बीचमा विशेष गरी जुन धान पाकिरहेको छ तिनीहरूलाई किसानले खराबालीकै रूपमा स्वतः छोडिदिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ, धान जुन अवस्थामा छ त्यही अवस्थामा छोडिदिने, निगरानी गरिराख्ने, धानमा पानीको बढी धान खेतमा चाहे पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई 4 गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खराबालीको रूपमा राखी छोड्ने र समय समयमा निगरानी गरिराख्नुपर्छ। धान काट्नु हुँदैन, धान काट्यो भने त्यसले झन गम्भीर समस्या ल्याइदिन्छ, धानको क्वालिटी डिक्रिज गरिदिन्छन्, राम्रोसँग खाद्यान्न राम्रो बन्दैनन्। त्यसै कारणले यी माथिका कुराहरूलाई ध्यान दियो भने धेरै हदसम्म, र अर्को चाहिँ कुनै पनि फर्टिलाइजरहरूको कुनै पनि मलहरूको विशेष गरी युरिया मलको प्रयोग नगर्ने, यसले झन रोग किरा र धान लड्ने सम्भावना बढाइदिन्छ।
5: उसो भए कति समयसम्म धान निरन्तर पानीमा डुब्दा चाहिँ फरक नपर्ने हुन्छ जुन हामीले बालाको कुरा गरिरहेका छौँ, र पूर्ण रूपमा नष्ट हुने अवस्था चाहिँ कस्तो हो?
4: पूर्ण रूपमा नष्ट हुनलाई सर्वप्रथम त धानको बाला सहित डुब्नु पर्यो, धान डुब्नु पर्यो। त्यस्ता थोरै खेतहरू होला अथवा जुन एकदम डुबान हुने क्षेत्रहरू छन् त्यहाँ मात्र धान क्षति हुन्छन्। तर के देखिएको छ भने धानमा बाढी आउँदा पनि पानी धेरै पस्दा पनि 24 पानीको निकास भएको देखिन्छ प्रायः ठाउँहरूमा। त्यसै कारणले यो जुन पानी पर्छन् र 24 दुई दिनसम्म एक दिनदेखि दुई दिनमा पानीको निकास भयो भने धानमा खासै क्षति हुनेवाला छैन। तर कहीँ यस्तो पनि छन् जहाँ बाला चाहे धानको बोट सानो छ, 75-100 छन्, पानी चाहे बालालाई पूर्ण रूपले धानको बोट र बालालाई दुबाइसकेको छ भने त्यस्ता धानलाई विशेष क्षति गर्छ। त्यस्ता धानहरू यदि छ भने पानी परिसकेपछि धानलाई काट्ने र त्यसलाई चिउराको रूपमा प्रयोग गर्दाखेरि त्यसबाट किसान दाजुभाइ दिदीबहिनीले मुनाफा लिन सक्छन्। सुकाएर राख्यो भने क्वालिटी डिक्रिज हुन्छ, आफूलाई खान पनि नराम्रो लाग्छ, टुसा उम्रिन सक्छन् होइन, र केही पनि प्रयोगमा आउन सक्दैन, त्यस्ता धानहरू राम्रो हुँदैनन्।
5: हो, तपाईँले भने जस्तो 2078 साल असोज कार्तिकको चाहिँ एउटा बाढीलाई अघि कुराकानीको सन्दर्भमा तपाईँले सम्झिनु भएको थियो र त्यति बेला किसानहरूको धेरै धान क्षति पनि भएको थियो, भलै त्यो असोज अन्तिम र कार्तिक पहिलो हप्ताको चाहिँ कुरा थियो, तर अहिले हामी असोजकै पहिलो हप्तामा छौँ। त्यति बेलाको अभ्यासलाई अहिले किसानहरूले प्रयोग गर्न सक्ने अवस्था रह्यो कि रहेन, अथवा त्यति बेला क्षति बढी हुनुको कारण के थियो र अहिले क्षति चाहिँ कम हुन्छ भन्नुका कारणहरू चाहिँ के के छन्?
4: त्यति बेला के थियो भने प्रायःजसो धानहरूको बाला पसाइसकेको थियो, आउने 10-15 दिनमा धेरै धानको बाला पसाउँदैछन् र त्यो बेला चाहिँ जुन मध्यम अवधिका धानका जातहरू थियो त्यो पाक्ने अवस्थामा थिए, छोटो अवधिका धानहरू पाकेर त्यो भित्राउने अवस्थामा थियो, हार्भेस्टिङ गरिरहेका थिए किसानहरूले, त्यसै कारणले त्यो बेला चाहिँ व्यापक क्षति हुन पुग्यो, किनभने धान बाला पाकिसकेको थियो र कस्तो धेरैजना किसानहरूले धान काटिरहेका थिए, खेतमै छोडेका थिए, काटेर सुकाउने क्रममा थिए, त्यसै कारणले त्यो बेला पानी पर्दा व्यापक क्षति हुन गयो। अहिले चाहिँ त्यो कन्डिसन छैन, त्यो अवस्था छैन, अहिले चाहिँ धान पसाइरहेको छ अथवा पसाइसकेको छ, बाला पाक्ने क्रममा छन्, कहीँ कतै चाहिँ धानहरू पाकिसकेको छन्, हार्भेस्टिङ गर्ने क्रममा छ अथवा भित्र्याउने क्रममा छन्, त्यस्तो किसानको संख्या थोरै छन्, त्यसै कारणले क्षति पनि थोरै हुने सम्भावना देखिएको छ।
5: ए भनेपछि किसानहरूले यदि धान काटिहाल्नुभयो अथवा आउँदा दिनमा चाहिँ अब काट्ने पनि सुरसार गर्नुहोला, त्यस्तो भयो भने काटेपछि धेरै दिन खेतमै धान बालालाई त्यो पाँजोलाई राखिराख्नु चाहिँ भएन?
4: धान काटिसकेपछि यो पानी परिसकेपछि धान काट्ने बेला भएको छ भने, काट्नुहुन्छ भने त्यस्ता धानलाई सुकाउने प्रयास गर्नुहोला, सुकाउनु भएन भने समस्या हुन्छन्, किनभने चार दिनदेखि यो झरीले चार दिनसम्म धानको बालाहरू भिज्छन्, भिजिसकेपछि यसले अनुकूल गर्मी बढ्यो भने उम्रिन सक्छ, जर्मिनेसन हुन सक्छ, टुसा उम्रिन सक्छन्, त्यसै कारणले त्यस्ता नउम्रने दिनलाई समयमै हामीले के गर्नु पर्यो भने सुकाउनु पर्यो, सुकाएर राम्रोसँग भण्डारण गर्नु पर्यो, मानव यो सूर्य के भन्छ घाम लागेको छैन भने हामीले फ्यानहरू हुन्छन्, पंखाहरू हुन्छन्, त्यो पंखा हम्किदिने चलाइदिने जहाँ हामी धान राखेका छौँ त्यो ठाउँमा, त्यसले गर्दा पनि धानलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ, गुणस्तर कायम राख्न सकिन्छ।
5: राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक एवं नार्कका धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले हाम्रो मुख्य बाली धान सँगसँगै अन्य कृषि बाली वस्तुहरू यो पानी परिरहँदा, झरी परिरहँदा, बाढ़ी पहिरोको जोखिम हुँदा चाहिँ कसरी सुरक्षित गर्ने, कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं र विशेष चर्चा चाहिँ हामीले धानबाली केन्द्रित रहेर चाहिँ गरिरहेका छौं। तपाईँले अघि भोटेकोसीको बाढीले विभिन्न जिल्लामा चाहिँ खेतीयोग्य जमिन त्यसै गरी धानबाली सँगसँगैमा पनि क्षति पुगेका कुराहरूलाई चाहिँ जोड्नुभयो। खेतै अब सार्न त किसानहरूले सक्ने कुरा भएन, जुन बगरी भयो, बचे खुचेका केही होलान्, अब त्यहाँको त्यो भएको कृषि अन्न बाली अथवा धान बाली त्यसलाई चाहिँ अहिले केही रेखदेख गर्नुपर्ने अथवा हेर्नुपर्ने अवस्था हुन सक्छ?
4: जहाँ चाहे भोटेको श्री बाढीले रसुवा विशेष गरी रसुवा नुवाकोटमा विशेष क्षति पुर्याएको छ, त्यस्ता ठाउँमा चाहिँ जहाँ धानको खेतलाई समस्या गरेको छ, थुप्रै ठाउँमा त जग्गा नै उजाड बनाइसकेको छ, धानको बोटैहरू छैन, खेतै छैनन्, तर कहीँ कतै धान छन् भने त्यसलाई विशेष हेरचाह गर्नु पर्यो, माटोले पुरिएको होला थुप्रै धानहरू होइन, त्यो माटोले पुरिएको छ भने धानलाई सक्दो माटो उक्लेर निकालिदिने जसले गर्दा धानको बोट देख्न सकियोस्, उसले सूर्यको प्रकाश लिएर प्रकाश संश्लेषण गर्न सकोस्, यस्तो सामान्य हेरिदिनुपर्छ। रोग किराको प्रकोप छ भने समयमै हामीले रोग किरा सम्बन्धित कृषि कार्यालयमा कृषि शाखामा सम्पर्क गरेर के लागेको रोग किरा अथवा रोग लागेको हो त्यसको विषादी चाहिँ छर्यो भने जुन बचेको धान छ त्यसलाई हामी सुरक्षित गराउन सक्छौँ।
5: कति नै बचेको होला भनेर पनि पूर्वानुमान गर्न सकियो?
4: हो, नदीको किनारमा जति पनि धानका खेतहरू थियो सम्भवतः त्यो सबै सकिसकेको छैन।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग
9: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले निरन्तरको झरी, मुख्य बाली धानमा यसको प्रभाव र सम्भावित क्षति घटाउन किसानले अपनाउनु पर्ने सावधानीको विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। अहिले जलवायु परिवर्तन र यसको प्रभावबारे धेरै चर्चा हुँदै आएको छ। धान बालीको उत्पादनमा यसको प्रभाव र जोखिम कस्तो छ त?
2: विश्वको आधा जनसंख्याको, विश्वभरिमा जति जनसंख्या छ त्यसको आधा चाहिँ खाद्यान्न धानले मात्र उपलब्ध गराउँछन्। यसबाट धानको कतिको इम्पोर्टेन्स छ, कतिको महत्व छ विश्वमा देखाउँछन्। र त्यसमा पनि दक्षिण एसियाली मुलुकहरू लगायत नेपाल पनि धानबाट अछुतो रहन सकेको छैन। हाम्रै छिमेकी मुलुकहरू भारत र चीन धान उत्पादनमा सबभन्दा अग्रिम स्थानमा छन्, विश्वलाई लिड गर्दैछन्। र अहिले चाहिँ विश्वभरिका वैज्ञानिकहरूको चासोको विषय नै धानलाई कसरी हामीले क्लाइमेट जलवायु अनुकूलन बनाउन सकिन्छ भनेर चर्चाको विषय बनेको छ। यसको लागि थोरै पानीमा कसरी बढ़ी धान उत्पादन गर्न सकिन्छ, बढ़ी तापक्रम सहन सक्ने धान कसरी बनाउने, त्यसै गरी बाढ़ी पहिरो आयो भने त्यस्तो कन्डिसनमा कस्ता धानका जातहरू लगाउने, यस्ता विषयवस्तुमाथि अहिले वैज्ञानिकहरू निरन्तर रूपमा खटिँदैछन्। हिजोको दिनमा उत्पादन मात्र प्राथमिकतामा थियो, उत्पादन बढ़ाउने, त्यसपछि चाहिँ क्वालिटी बढ़ाउने प्राथमिकता आयो। धानको गुणस्तर कसरी बनाउने, चामलको गुणस्तर कसरी बढ़ाउने, र त्यो प्रायोरिटीसँगै अहिले एउटा अर्को प्रायोरिटी आइसकेको छ, धान अनुकूल जलवायु अनुकूलित धानको जातको विकास कसरी गर्ने भनेर नेपालले नार्कले पनि यसमा व्यापक रूपमा काम गरिरहेको छ र हामी पनि त्यसमा संलग्न छौं। र विश्वभरिका अरू जुन धानसँग सम्बन्धित संघ संस्थाहरू छन् जस्तै इरी छ, इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युट, त्यसले पनि यसमा काम गर्दैछन्। अहिले चाहिँ डीएसआर छरुवा धान खेती प्रविधि व्यापक रूपमा अप्नाइँदैछ भारत लगायत चाइनामा। हामीले पनि यसको ट्रायलहरू गरिराखेका छौं, यसलाई अपनाउनु पर्छ भनेर विभिन्न डेमोन्स्ट्रेशनहरू पनि गरिराखेका छौं, होइन? त्यसै कारणले र नेपाल के छ भने जलवायुसँग साह्रै प्रभावित देश हो। यहाँको हिमालयहरू अति नै संवेदनशील छन्। हिमालय संवेदनशील हुनु भनेकै यहाँका बस्ने व्यक्तिहरू जति पनि लिभिङ इन्टिटी छ त्यस अन्तर्गत मान्छे पनि पर्छन्, त्यो सबै साह्रै त्यसबाट प्रभावित छन्। त्यसै कारणले नेपालले अरू देशको कम्पेरिजनमा, अरू देशको तुलनामा जलवायु अनुकूलन अभ्यास बढ़ी गर्नुपर्छ जस्तो मलाई लागेको छ।
1: हो, धानको अर्थतन्त्रलाई, धानको चाहिँ महत्वलाई, धान बालीको महत्वलाई चाहिँ तपाईँले जोड्नुभयो र पछिल्लो जलवायुजन्य प्रभावले यसको चाहिँ कस्तो अवस्था छ, असर छ भनेर पनि जोड्न खोज्नुभयो। कृषि अर्थतन्त्रमा चाहिँ यही धानको चाहिँ उत्पादन, पारिवारिक अर्थतन्त्रमा चाहिँ यो धानको उत्पादन र हाम्रो एउटा हिस्सा छ नि, यसलाई चाहिँ कसरी बुझ्न सकिन्छ?
2: हामीले यस धानमा कुल राजस्वमा, कुल गृहस्थमा धानको 4.5% जति योगदान छन्, कुल कृषिमा चाहिँ 12.5% योगदान छन्। हिजोको दिनमा धानको योगदान कन्ट्रिब्युसन बढ़ी थियो। रुरल इम्प्लोयमेन्ट भन्छौ, ग्रामीण बासिन्दाहरू जुन खेतीमा लाग्ने गर्थ्यो, धान खेतीमा जसबाट उनीहरूको जीविका आर्जन हुने गर्थ्यो, त्यसको संख्या हिजोको दिनमा धेरै थियो, 60% भन्दा बढ़ी थियो। यो दिन प्रतिदिन घट्दै आइरहेको छ। यो घट्नु एक किसिमले सकारात्मक हो कि खेती किसानीमा धेरैजना लाग्नु भएन, तर अहिले हामी जुन धानको खेती गर्ने हाम्रो जुन परम्परा छ, अभ्यास छ, त्यो त्यति समय अनुकूल, जति सान्दर्भिक हुनुपर्ने हो, जुन किसिमले खेती पद्धति अगाडि बढ्नुपर्ने हो, त्यो किसिमले बढेको छैन। बहुसंख्यक ठाउँमा अहिले पनि किसानहरू परम्परागत रूपमा धान खेती गर्दै आएका छन्। अब हामी आधुनिक तरिकाले धान खेती गर्नु पर्यो। अहिले जुन विज्ञानले प्रमाणित गरिसकेका प्रविधिहरू छन्, वैज्ञानिकहरूले जुन प्रविधिहरू पत्ता लगाएका छन्, त्यो अनुसार खेती गर्यो भने धानको उत्पादन उत्पादक पनि बढ्छन्। अर्को कुरा के देखिन्छ भने सामान्यतया किसानहरूको लागि धान खेती घाटाको व्यवसाय हुन गएको छ, सामान्य किसानलाई हेर्नुहुन्छ भने धान उत्पादन गर्छन्, बिक्री हुँदैन, बिक्री भए पनि आधा मूल्यमा बिक्री हुन्छन्। जस्तै चैते धानको केसलाई लिनुहुन्छ भने त्यहाँ हेर्न सकिन्छ। र यो धान जुन घाटाको विषय छ त्यसलाई हामीले चाहिँ नाफाको विषय बनाउन सक्छौ, सामान्य जनचेतना अपनाउन सकिन्छ। जस्तै भारत लगायत पाकिस्तानमा बासमती चामलहरूलाई क्यास क्रपको रूपमा लिइन्छ, नेपाललाई मात्र खाद्यान्नको रूपमा, खाद्य बालीको रूपमा लिइन्छ, नेपाललाई पनि धानको क्यास क्रपको रूपमा अगाडि बढ़ाउन सक्छौ। हाम्रो नेपालका जुन धान उत्पादन गर्ने मिलिङ मेसिनहरू छन्, जस्तै आरजू राउस मिल लगायत अन्यहरू छन्, यिनीहरूले इण्डियाबाट धान ल्याउँछन्, किनेर ल्याउँछन्। ती थुप्रै मिलिङ मेसिनहरू जुन तराईका क्षेत्रहरूमा छन् तिनीहरूले इण्डियाबाट धान ल्याउँछन्, कसै कसैले चामल ल्याउँछन्, बोरा चाहिँ चेन्ज गरेर नेपाली बोरामा प्याक गरेर बेच्छन्, त्यसै गरी उताबाट धान ल्याउँछन्, यहाँ चाहिँ मिलिङ गर्छन् र फेरि नेपाली मार्केटमा बिक्री गर्ने गर्छन्। यी के देखियो भने हामीले नै किन यस्तो धानहरूको जातको विकास नगर्ने, किन हामी बाहिरबाट धान ल्याउने? त्यसै कारणले हामीले यस्ता एक्स्ट्रा लङ ग्रेन राइस हामी भन्ने गर्छौँ, जसलाई बिरयानी चामल सामान्य भाषामा भनौँ न बिरयानी।
3: यहीँनिर जोडे मैले तपाईँले गरिरहेको प्रश्नलाई चाहिँ एउटा मैले आफ्नो तर्फबाट प्रति प्रश्न गरे भने तपाईँहरू हुनुहुन्छ, गर्ने निकाय पनि तपाईँहरू नै हो, विज्ञ वैज्ञानिक पनि तपाईँहरू हो, किन चाहिँ सक्नु भएको छैन भन्ने चासो राख्ने भने तपाईँको जवाब चाहिँ के रह्यो?
2: विशेष गरी यसमा धानको एक्स्ट्रा लङ ग्रेनको अभ्यास पहिलेदेखि गर्दै आएको हो, तर त्यसमा जुन जनशक्ति थियो त्यति केयर र चासो दिन नदिएको हुन सक्छन्। किनभने आजको दिनमा हामीले हेर्दाखेरि हामीसँग लङ ग्रेन राइसहरू त छन् तर एक्स्ट्रा लङ ग्रेन राइसहरू छैन, अति लामो धानका जातहरू छैनन्, त्यो बाहिरबाट इरीबाट अन्य ठाउँबाट ल्याइएका छन्, त्यसको विभिन्न किसिमका ट्रायल पनि गरिएका छन् तर त्यसलाई अगाडि बढ़ाएको देखिएको छैन। अब के देखिन्छ भने ती ट्रायलहरू जुन चाहिँ लामो धानका जातहरू छन् तिनीहरूलाई पुनः ट्रायल गरेर उन्मोचनको प्रक्रियामा जानु पर्यो। उन्मोचन नहुँदाखेरि सामान्य किसानले मिलिङ मेसिनले त्यो धान उब्जाउन सकेका छैनन् र त्यस्ता धानहरू उब्जायो भने किसान पनि हिजोको दिनमा आजको दिनमा जुन धान चाहे जुन घाटामुखी व्यवसाय छ त्यो नाफामुखीमा चेन्ज हुन सक्छ।
3: धान बालिका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि मौसमी चक्र अथवा फेरिँदै गएको जलवायुको कुरा चाहिँ जोड्नुभयो, त्यसले चाहिँ हाम्रो प्रमुख बाली धानमा पार्दै गरेको चाहिँ प्रभावलाई जोड्नुभयो, किसानले खेती चक्रमा चाहिँ गर्नुपर्ने फेरबदलका कुराहरू पनि जोड्नुभयो, हालै भदौ दशको चाहिँ भोटेकोशी बाढी त्रिशुलीको चाहिँ बाढीले चाहिँ पुर्याएको क्षतिलाई पनि तपाईँले जोड्नुभयो। यी समग्र यस वर्षका चाहिँ घटनाक्रमलाई हेर्दाखेरि जुन हाम्रो वार्षिक 55-60 लाख मेट्रिक टन धान उत्पादनको हामी चाहिँ हिसाब हेर्छौ, यस वर्ष चाहिँ कति फरक पर्ला अथवा पूर्वानुमान के गर्न सकिन्छ? अहिले जुन अब झरी त परिरहेको नै छ,
2: अहिलेकै कन्डिसनलाई मात्र हेर्ने हो भने हिजोको दिनदेखि आजसम्म त्यसको अनुसार हेर्ने हो भने पोहोर सालभन्दा यसपालि धान उत्पादन छनै थोरै मात्राले पनि बढ्ने जस्तो देखिन्छ। बाढ़ीले क्षति पुर्यायो तर अहिले किसानहरू बहुसंख्यक ठाउँमा उन्नत धानका जातहरू लगाएका छन्, सिंचाईको व्यवस्था गरेका छन्, मल समयमा पाउन सकेन, नभए धेरै मात्रामा धानको उत्पादन बढ़न सक्थ्यो। त्यसै कारणले उत्पादन र उत्पादकतामा आंशिक रूपले पनि वृद्धि हुने जस्तो मलाई लाग्छ।
3: भनेको यो तथ्याङ्कमा मात्रै कि व्यावहारिकतामा?
2: व्यावहारिकतामा मैले भन्दैछु, उत्पादन र उत्पादकतामा थोरै मात्रामा वृद्धि हुन सक्छ। तर भोलिको दिनमा फेरि यस्तै पानी पर्दियो, धान भित्र आउने बेलामा पानी पर्यो भने फेरि त्यहाँ समस्या हुन सक्छन्, धानको उत्पादन उत्पादकत्व घट्न सक्छन्। तर यही पानी परेर रह्यो अथवा सानोतिनो पानी परिराख्यो भने उत्पादन बढ्न सक्छ,
3: भनेको भोलि पनि यस्तो चाहिँ जोखिम हुन सक्छ भन्ने कन्डिसन रह्यो।
2: हो, भोलिको दिनमा चाहिँ कार्तिकको लास्टतिर पानी पर्यो भने त्यसले धानलाई ठूलो क्षति गर्छ र हिजोको दिनमा जुन धानमा उत्पादन उत्पादक जति थियो त्यसभन्दा पनि झन घट्न सक्छ। तर यही ठूलो पानी परेर आउने दिनमा सानोतिनो पानी पर्यो भने त्यसले उत्पादन र उत्पादकता दुवै बढ़ाउन सक्छ।
3: अहिले तराई मधेसको कुरा गर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ वर्षेनी बाढ़ीको चाहिँ समस्या झेल्ने र ठ्याक्कै धानको चाहिँ उत्पादन हुने बेला क्षति बिहोर्नु पर्ने क्षेत्र पनि हो। 2078 सालको हिसाब हेर्दा पनि निकै ठूलो क्षति त्यही क्षेत्रमा चाहिँ भएको थियो। अब कस्ता चाहिँ कुराहरू अलिकति प्रभावकारी गर्न सकिएला? तपाईँले कार्तिकसम्म पनि जोखिम छ है, मौसमी जोखिम चाहिँ हुन सक्छ है भनेर भन्दै गर्दाखेरि गर्दाखेरि त्यो क्षेत्रमा भइरहेका जुन अभ्यासहरू छन् नि ती अभ्यासलाई चाहिँ अलिकति सम्झिरहने पूर्व तयारी गरिरहने त्यस्ता अभ्यासहरू चाहिँ के छन्?
2: मुख्य पूर्व तयारी भनेको हामीले जनचेतना नै फैलाउनु हो रेडियोबाट टिभीबाट अन्य माध्यमबाट किनभने त्यो कार्तिकमा मानौ पानी पर्यो भने त्यो बेला किसानलाई हामीले भनिदियो पानी पर्दैछ भनेर उनीहरू धान काट्दैन नभए यो इन्फर्मेसन यो सूचना चाहे किसान कहाँ पुगेन भने थुप्रैजनाले धान काटिरहेको हुन्छ त्यही बेला पानी पर्यो भने ठूलो मात्रामा क्षति हुन्छ किनभने धानको क्वालिटी बिग्रन्छ धान खेतमै उम्रन्छन् होइन र ठूलो क्षति हुन सक्छन् तर यही इन्फर्मेसनहरू समयमा किसान लियो भने जस्तो धान पाकिसकेको भए पनि खराब बालीको रूपमा छोडिदिएपछि त्यो क्षति धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ यो ठूलो हिजोको दिनबाट हामीले पाठ सिकेर यसलाई आउने दिनमा व्यावहारिक रूपमा लागू गर्न सक्छौ यदि इनकेस हेल्थ चेक राई गर्यो भने हिजो जस्तै क्षति फेरि बेहोर्नुपर्ने हुन्छ।
3: डाक्टर कुशवाजी अहिलेको चाहिँ पूर्व सूचना अथवा पूर्व जानकारीले चाहिँ कति फरक पार्ला त?
2: अहिलेको जुन सूचना छ यसले धेरै ठूलो असर पार्छन् अहिले प्रत्येक व्यक्तिको हातमा मोबाइल छ सूचना छ सरकारले नै समग्र रूपमा सूचना प्रवाह गर्दैछन् गभर्मेन्टसँगै अन्य निकायहरू नगरपालिकाहरू पनि सचेत भइसकेका छन् रेडियो टिभीहरूले पनि प्रत्येक दिन यो सूचनालाई निरन्तर प्रवाह गर्दै आएका छन् त्यसै कारणले यसले धेरै ठूलो इम्प्याक्ट पार्दैछन् आउने दिनमा किसानहरू धेरै सचेत भइसकेका छन् र उनीहरू पनि त्यहीलाई हेरेर जुन सूचना छन् त्यही सूचनालाई आधार मानेर नै अगाडि बढ्दैछन् त्यसै कारणले यसले समग्र हाम्रो खेती प्रणालीमै सकारात्मक प्रभाव पार्छ।
3: हो समग्र खेती जोड्नुभयो खास गरी धान मात्र होइन अहिले चाहिँ कोदो मकै पनि खेतबारीमा चाहिँ छन् लगातारको पानी अथवा दुई चार दिनको यो झरीले चाहिँ त्यस्ता बालीलाई क्षति पुर्याउने अवस्था हुन्छ कि हुन्न?
2: मकैलाई विशेष क्षति पुर्याउन सक्छन् मकैमा के हुन्छ भने मकै चाहे ढल्ने सम्भावना हुन्छ ढलिसकेपछि त्यसमा फंगसहरू ढुसीहरू लाग्ने सम्भावना हुन्छ त्यसै कारणले मकैको क्वालिटी घट्न सक्छन् होइन त्यो मकै ढलेर मर्न सक्छन् मकैमा ठूलो समस्या गर्छन् कोदोमा त्यति मात्रामा क्षति गर्दैन कोदो ढल्छन् थुप्रै ठाउँहरूमा ढले पनि त्यही डुब्यो भने समस्या हुन्छन् तर त्यस्ता कोदो प्रायः पाखो बालीहरूमा लगाउने गरेको कारणले गर्दाखेरि कोदोमा त्यति मात्रामा क्षति गर्दैन मकैमा गर्न सक्छ।
3: दाल तरकारी त्यस्तो केही
2: यो जस्तै दलहन बालीहरू भयो रहरहरू भयो रहरका बोटहरू अलि अग्लो हुन्छ आलीमा हुन्छन् त्यसै कारणले दलहन बालीमा रहरहरूमा त्यति मात्रामा क्षति गर्दैन तर धेरै पानी जमिराख्यो भने रहरका बोटहरू स्वतः सुक्न थाल्छन् धेरै पानी जमिराख्यो भने मकै सुक्न थाल्छन् मकैका बोटहरू सुक्न थाल्छन् होइन कोदोमा त्यति असर गर्दैन अरूहरूलाई असर गर्छ धान जस्तो सबै बाली चाहिँ सहन सक्ने हुँदैन पानी सहन सक्दैनन्
3: भनेको धानले चाहिँ धेरथोर पानी पनि सहला अरू बालीले नसहला भनेर चाहिँ तपाईँले जोड्नुभयो खास गरी ओसिलोपनाका कुरा भिजेका कुराहरू नै अन्न बालीसँग चाहिँ जोडिने कुराहरू हुन् कतिपय अवस्थामा त भण्डारण गरेको अन्न पनि कुहिने हुन सक्छ किसानले पोहोर परारदेखि राखेको धान बाली पनि पानीले चाहिँ भिज्न ओसिलो हुन सक्ने अवस्थाहरू पनि अनेक
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: र किसानहरूले त्यही अनुसार पूर्व तयारी पनि गर्न सक्नुभयो अब यही बेला अब हिजो अस्तिदेखि चाहिँ झरी पानी परिरहेको छ कतिपय चाहिँ किसानहरू अब घरबाट बाहिर निस्कन सक्ने अवस्था पनि छैन उहाँहरूले चाहिँ आफ्नो खेतीबाली हेर्न भ्याउने कुरा पनि रहेन यही बेला स्थानीय पालिकामा भएका चाहिँ कृषि शाखाहरू अथवा तपाईँहरू जस्तै नार्कका चाहिँ केन्द्र सञ्जालहरू उहाँहरूले चाहिँ त्यस्तो किसानहरूलाई केही भर्थेक गर्ने सहयोग गर्ने अथवा सूचनाहरूको माध्यमबाट चाहिँ यहाँसम्म यति गर्न सक्ने
7: सकिन्छ है भनेर निरन्तर दिने सूचना, जस्तो अहिले मौसमी सूचनाहरू आइरहेका छन्, अब यस्ता कुराहरू गर्न कति सम्भव छ अथवा त्यो क्षेत्रमा चाहिँ हाम्रो अभ्यास चाहिँ के छ?
2: अहिले विशेष गरी नार्कले त सूचना दिने हो, नार्कको काम अनुदान दिने अथवा सहयोग गर्ने होइन। नार्कले विशेष गरी अनुसन्धान गर्ने र अनुसन्धानबाट प्राप्त रिजल्टलाई डेसिमिनेसन गर्ने, प्रसार गर्ने गर्छन्। कृषिका निकायहरू छन्, जस्तै कृषि शाखाहरू छन् नगरपालिकामा छन्, त्यसै गरी कृषि ज्ञान केन्द्र, कृषि विकास कार्यालयहरू जिल्लामा अवस्थित छन्, प्रधानमन्त्री कृषि आधुनिकरण राष्ट्रिय कृषि आधुनिकरण परियोजना छन्। यिनीहरूले चाहिँ जहाँ चाहे यो समस्या देखिएको छ, धानको किसानहरू छन् उहाँ कहाँ डाइरेक्टली गएर आफ्ना लोकल व्यक्तिहरूद्वारा स्थानीय व्यक्तिहरूको मार्फतबाट यो सूचना प्रवाह गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ पानीको निकासको व्यवस्था गर्न सक्नुहुन्छ, उहाँहरूको हातमा छन्। उहाँहरूले चाहे जुन सिँचाइ सिंचित खेतहरू छन् त्यो खेतहरूबाट कसरी पानीको निकासको व्यवस्था गर्ने उहाँहरूलाई थाहा हुन्छन्। कुन खेत कस्तो छ, कहाँको लोकेसनमा, कुन स्थानमा डुबानमा हुन सक्छन्, कुन हुँदैनन्, त्यही अनुसार निकासको व्यवस्था गरिदियो भने यो धान चाहिँ डुब्न पाउँदैन र धेरै हदसम्म क्षतिबाट बचाउन सक्छन्।
7: अन्नको भण्डार चाहिँ मधेस प्रदेश, तपाईँ चाहिँ नारको एउटा अनुसन्धान कार्यक्रम केन्द्र अन्तर्गत चाहिँ हरदिनाथमा हुनुहुन्छ। अब त्यस आसपास क्षेत्रको किसानहरू जानेर धान निकै महत्वपूर्ण बाली पनि हो, उहाँहरूलाई चाहिँ अबको सल्लाह चाहिँ के छ, खास गरी तपाईँ आफ्नो क्षेत्रको हेर्ने हो भने?
2: त्यो क्षेत्रमा विशेष गरी सोना मनसुली, मधेस प्रदेशमा सोना मनसुली बढी लगाइन्छ, इन्डियन जात हो। त्यसै गरी अर्को चाहिँ हामीसँग छ सावा मनसुली, नेपाली जात छ। सावा मनसुली व्यापक रूपमा त्यहाँ लगाउने गर्छन् किसानले, सोना मनसुली लगाउने गर्छन्। सोना मनसुलीमा एउटा सिथ ब्लाइट रोग देखिन्छन्। सिथ ब्लाइट भनेको डाँटमा चाहे डढुवा हुने हो,
7: त्यो यस वर्ष देखिएको छ कि
2: देखिएको छ? प्रत्येक वर्ष देखिन्छ, तर त्यसको उत्पादन बढी देखिएकोले किसानहरू त्यो धानलाई छोडिरहेको छैन। अर्को चाहे सावा मनसुलीमा के छ भने यसमा चाहिँ विशेष समस्या भनेको यो फल्स स्मट, कालो पोके देखिने हुन्छन्। सावा मनसुली त्यसै गरी गंगा सागर एक दुई, हर्दिना छ, यी धानहरू किसानहरूले नेपाल तराईमा व्यापक रूपमा लगाउने गर्छन् र यी धानहरूमा कालो पोकेको सम्भावना बढी देखिन सक्छन्, किनभने अहिले आर्द्रता पानीको बढेको छ, केही दिनपछि तापक्रम बढ्छ, जसले गर्दाखेरि त्यसको स्पोरहरूलाई फैलिन सहयोग गर्छन्। यस्तो कन्डिसनमा उहाँहरूले एउटा ढुसी नाशक विषादी चाहे अहिले पानी पर्ने बन्द भइसकेपछि एकचोटि कम्तीमा स्प्रे गरिदियो, 2 ml कपर अक्सिक्लोराइड र कासुगा माइसिन, यो दुवै मिलाएर अथवा एउटा मात्र कपर अक्सिक्लोराइड 2 ml प्रति लिटर पानीमा मिलाएर आफ्नो धानको खेतमा छर्दियो भने जुन कालो पोकेको समस्या छ त्यसबाट निराकरण हुन्छ र धानको क्वालिटी गुणस्तर रहिरहन्छ। इनकेस यो उहाँहरूले छर्नु भएन भने धानको गुणस्तरमा यसले ठूलो प्रभाव पार्छ, गुणस्तर खस्किन सक्छ।
7: अन्य क्षेत्रमा चाहिँ धान बालीमा त्यस्तो अहिले असोज चाहिँ पहिलो हप्तासम्म त्यस्तो समस्या गुनासाहरू आएको छन् नार्क यस्तो निमातहतका निकाय अन्तर्गत र तपाईँहरूसँग पनि?
2: पहिलाका अभ्यासहरू हेर्दाखेरि मैले भने सावा मनसुली, हर्दिना छ लगायत अन्य धानहरूमा कालो पोकेको समस्या सावा मनसुलीमा त व्यापक देखिन्छ, हर्दिना छमा पनि देखिन्छ। त्यसै गरी अन्य धानहरूमा जस्तै हाइब्रिड जति पनि धानहरू छन् त्यसमा कालो पोके अत्यन्तै देखिन्छ, त्यो देखिँदै आएको हो र धेरै किसानहरूलाई यस्तो बारेमा सूचना नै छैन, के गर्ने होइन, त्यस कारणले गर्दा उहाँहरूले क्षति बेहोरिराख्नु भएको छ। त्यसै कारणले हामीले कालो पोकेलाई हटाउनको लागि, धानको गुणस्तर कायम गर्नको लागि पनि एकचोटि चाहे 2 ml प्रति लिटर पानीमा कपर अक्सिक्लोराइड अथवा अन्य कुनै यो ढुसीनाशक विषादी छर्दियो भने त्यो समस्याबाट निराकरण हुन्छ र हाम्रो धान सुविट जति पनि धानहरू छन् त्यसमा कालो पोके अत्यन्तै देखिन्छ, त्यो देखिँदै आएको हो र धेरै किसानहरूलाई यस्तो बारेमा सूचना नै छैन, के गर्ने होइन, त्यस कारणले गर्दा उहाँ

0: झरी र आउन सक्ने चाहिँ सम्भावित भेलबाडी, यसले चाहिँ धानमा अहिले भइरहेका रोगहरू फैलाउन अथवा अरू माध्यमबाट चाहिँ क्षति गर्न त्यस्तो भूमिका खेल्छ कि खेल्दैन? पहिलाहरू त्यस्तो अभ्यास हामीले देखेको अनुसन्धानमा त्यस्तो छ कि छैन?
1: छ, अहिले यसले धेरै ठूलो भूमिका खेल्छ। मैले भने धान पसाइरहेको छ, बाला निस्किरहेको छ, यो बेला पानी पर्छ भने अहिले चाहे जुन ढुसीहरू छ त्यो फैलिने बेला हो। तापक्रम बढ्छ, पानीमा यो हावामा पानीको मात्रा आर्द्रता बढ्छ भने अथवा ह्युमिडिटी बढ्छ भने तापक्रम पनि 20-25 डिग्री भन्दा बढी छन् र पानीको आर्द्रता बढी छ, ह्युमिडिटी बढी छ भने त्यो बेला जुन ढुसीहरू छन् त्यो व्यापक रूपमा फैल्न सक्छन्। त्यसै कारणले यसले चाहिँ ढुसीहरूलाई फैल्नलाई ठूलो सहयोग गर्छ र धानमा रोग लगाउनलाई ठूलो यसले असर गर्छन्। त्यसै कारणले यस्तो बेलामा चाहिँ हामी आफ्नो खेत बारी जुन छन्, धानको बारी छन्, त्यसलाई निगरानी गरिराख्नुपर्छ। अलिकति पनि समस्या देखियो भने कृषि विज्ञलाई सम्पर्क गरेर देखाउने र सक्दो त्यसको निराकरण गर्ने अभ्यास गर्नुपर्छ।
0: भनेको झरी परिरहँदाखेरि निगरानी गर्न जाने त अब किसानहरूलाई सम्भव हुँदैन, त्यो कार्य चाहिँ कति दिनमा चाहिँ गर्ने अथवा कहिले गर्ने?
1: झरी परिसकेपछि हामीले 2-4 दिनमा हेरेपछि हेर्छौ धानमा यस्तो हाम्रो कुन धानको जात लगाएका छौ, जस्तै हाइब्रिड लगाएका छौ, सवा मनसुरी लगाएका छौ भने यस्ता जातहरूमा कसैलाई नसोधिकन पनि एकचोटि स्प्रे गरिदियो भने आफ्नो धान सुरक्षित राख्न सक्छ।
0: भनेको किसान आफैले पनि त्यसो गर्न सक्छ,
1: आफै किसानले गर्न सक्नुहुन्छ।
0: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र यो कुराकानीको हामी अन्तिमतिर पनि छौं। बुधबारदेखि झरी पर्ने क्रम चलिरहेको छ र अझै पानी झरी थपिन सक्ने, कतिपय ठाउँमा चाहिँ ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखा र सम्बन्धित निकायहरूले सचेतना सन्देशहरू प्रवाह गरिरहेका छन्। पर्सी आइतबारसम्म नै पानी पर्न सक्ने सम्भावना रहेको छ, यो पूर्व सूचनाहरू तपाईँहरूले प्राप्त गरिसक्नु भएको छ र यही बेला मुख्य धान बाली र अन्य बालीहरूका विषयमा चाहिँ कसरी सचेत रहने, किसानहरूले के गर्ने भन्ने विषयलाई हामीले आजको कार्यक्रममा जोडिरहेका छौं। हामीले मौसमका कुराहरू गर्यौं, चर्चाका कुराहरू गर्यौं, पूर्वानुमान अनुसार चाहिँ पानी परिरहेको कुराहरू पनि गर्यौं, नार्कको कृषि मौसम सल्लाह बुलेटिनले दिएका जुन किसानका लागि उपयोगी सन्दर्भ सामग्रीको पनि हामीले चर्चा गर्यौं। अब यस्ता जानकारी, यस्ता सूचना चाहिँ क्षति न्यूनीकरणमा चाहिँ महत्वपूर्ण हुन्छन्, तपाईँले पनि भन्नुभयो। अन्त्यमा अब किसानका लागि यो 3 दिनको जोखिमपूर्ण अवस्थामा चाहिँ आफ्नो सुरक्षा र त्यसै गरी बालीको सुरक्षाका लागि पनि केही छ कि?
1: मुख्य गरी 3 दिन भारी वर्षा हुँदैछन् भनेर जुन आकलन गरिएको छ त्यसै अनुसार वर्षा भयो भने वर्षाको समयमा सक्दो घरबाट ननिस्कने, सुरक्षित स्थानमा बस्ने र त्यसपछि मात्र हामीले बालीलाई हेर्न सक्छौ। 3 दिन वर्षा भइसकेपछि, सकेपछि, वर्षा समाप्त भएपछि मात्र आफ्नो खेत बालीको निगरानी गर्न जाने, यदि घरको नजिकै खेत छ भने त्यसमा पानीको निकासको व्यवस्था गरिदिने, पानीको निकास हुँदैन भने हामीले कसै कसैले हतारमा चाहिँ अब पानी पर्छन् 4 दिन अहिले नै बाली काटौ भनेर पनि लाग्न सक्छन्, त्यस्तो नगर्ने। त्यस्तो दुःख गर्दाखेरि दुःख पनि हुन्छन् काम गर्नेको र त्यसपछि बाली पनि राम्रोसँग धान पनि भिजेको हुन्छ, गुणस्तरीय हुँदैनन्, त्यस्ता काम गर्नु हुँदैन। युरिया मलको प्रयोग नगर्ने, जुनसुकै विषादीहरू अथवा मलहरू छन्, फर्टिलाइजरहरू छन्, यिनीहरूको प्रयोग नगर्ने र आफू पनि यसको बारेमा जानकारी लिने प्रयास गर्ने, अरू आफ्ना साथीभाइलाई पनि यसको बारेमा इन्फर्मेसन सेयर गर्यो भने सबैको सुरक्षा रहन्छ।
0: अनि मौसम खुलेको कति दिनदेखि धान खेत पस्ने त?
1: मौसम खुलेको 1-2 दिनमा धान खेतमा जहाँ हामी गएर निरीक्षण गर्न सक्छौ।
0: त्यसपछिको सुरक्षित भण्डारणको सन्दर्भमा चाहिँ के महत्वपूर्ण हुन्छ?
1: मुख्य गरी हामीले धानलाई पर्याप्त मात्रामा जब जुन धान चाहिँ पसाइसकेपछि पाकिरहेको छ, मौसम खुलिसकेपछि, वर्षा रोकिसकेपछि 3 दिन घाम लाग्न दिने, त्यसपछि खेतको पानी पनि सुक्छ, त्यसपछि मात्र धानलाई चाहिँ हामीले कटान गर्नुपर्छ, काट्नुपर्छ। त्यो काटिसकेपछि त्यसलाई पर्याप्त मात्रामा घाममा सुकाउने, सुकाइसकेपछि मात्र भण्डारण गर्ने। भण्डारण गर्दा पूर्ववत भनिएका कुराहरू जस्तै बोझो, निम, यिनीहरूको पात मिलाएर भण्डारण गर्दाखेरि धानलाई र प्रत्येक 3 महिनादेखि 4 महिनामा एकचोटि धानलाई सुकायो भने धानको घुनहरू, पुतलीहरू सबैबाट बचाउन सकिन्छ।
0: भण्डारणको असावधानीले हुने क्षति पनि छ, प्रमुख बाली धानमा भनेर चाहिँ चर्चा गरिन्छ, त्यो क्षति न्यूनीकरणका लागि गर्न सकिने कुरा छँदै

0: क्षति चाहिँ कस्तो छ? किसानहरूले वर्षभरि दुःख गर्दाखेरि भित्र्याउने बेला र भण्डारणको बेला चाहिँ ध्यान नदिँदा हुने क्षति नोक्सानी चाहिँ कस्तो छ?
1: यो भण्डारणले धेरै ठूलो असर गर्ने गर्छन्। सामान्यतया भण्डारणले भण्डारण राम्रोसँग गरिएन भने 20-25% क्षति गर्न सक्छ, होइन 20-25% भनेको धेरै ठूलो हो, 100 मा 25 किलो जस्तै हुन गयो। त्यसै कारणले भण्डारणमा विशेष ध्यान दिनुपर्छ र हामीले पनि जुन भण्डारण जुन किसिमको हुनुपर्ने हो व्यवस्था, त्यो व्यवस्था अझै गर्न सकेका छैनौं। अरू ठाउँहरूमा के सिलो भने एउटा ठूल्ठूला सिलोहरू हुन्छन् जहाँ भण्डारण गर्ने गर्छन् सामूहिक रूपमा किसानहरूले, हामी कहाँ त्यो व्यवस्था छैन। हामी कहाँ भकारी छन्, बोरा छन्, सानो सानो किसानहरू छन्, होइन। त्यस कारणले गर्दा जे भण्डारण जसरी गरिन्छ त्यसलाई हामीले बुझेर गर्ने हो। भण्डारण गर्दाखेरि ध्यान दिनुपर्ने त्यही हो, सुकाउनु पर्यो राम्रोसँग। सुकाइसकेपछि त्यही विभिन्न जुन हाम्रो यदि बिउको लागि भण्डारण गर्ने हो भने सेल्फोस लगायत सेल्फोस जस्तै अन्य जुन हामीसँग ढुसीनाशक विषादीहरू छन् तिनीहरू प्रयोग गर्न सक्छौ। आफ्नै खायनको लागि हो भने जहिले पनि प्राकृतिक विषादीहरूको प्रयोग गर्नुपर्छ, प्राकृतिक सुरक्षित वस्तुहरूको प्रयोग गर्नुपर्छ जसले हामीले खाँदा पनि केही असर नगरोस्।
0: डाक्टर उज्जवल कुमार सिंह कुशवाजी हो, खास गरी किसानको चाहिँ गाह्रो साह्रो तपाईँले पनि भनिहाल्नुभयो, जलवायु जन्य फेरबदल छ, धान लगाउने अथवा रोपाईका बेला चाहिँ पानी पर्दैन, रोपाई सकिसक्ने बेलातिर चाहिँ धेरै पानी पर्छ, अहिले मौसम हेर्ने हो भने 3-4 दिन यसरी चाहिँ अनुकूल छैन, तपाईँले चर्चा गर्दाखेरि धानका लागि सामान्य पानी चाहिँ राम्रै होला भनेर पनि जोड्नुभयो, कतै कतै भेलबाडीले क्षति गर्ला त्यो अलग समस्या रह्यो र किसानले चाहिँ त्यसका लागि चाहिँ पूर्व तयारी गर्नु पर्यो। यस्ता कुराहरू छन्, क्षति चाहिँ किसानले चाहिँ बेहोर्नु पर्छ, सरकारले चाहिँ कृषि उत्पादन धान बालीको चाहिँ उत्पादन उत्पादकत्व बढाउने प्राथमिकताका कुराहरू चाहिँ गरिरहन्छ, नार्कले पनि तपाईँहरूले अनुसन्धान हामीले गरिरहेका छौं, प्रसारका कामहरू भइरहेका छन् भनेर भन्नुभयो। खास गरी क्षति बेहोर्ने र खास किसान नै त्यसको चाहिँ मर्कामा पर्नुहुन्छ, आउँदा दिनमा किसानलाई चाहिँ खेती म गर्न सक्छु र यसको चाहिँ क्षति पूर्ति व्यवस्थापन पनि हुन्छ, क्षति घाटा चाहिँ मैले बिहोर्नु पर्दैन भनेर चाहिँ एउटा ढुक्क हुने वातावरण, मौसमबाट पनि अनुकूल हुने वातावरण, साथसाथै सम्बन्धित निकायबाट पनि ढुक्क हुन सक्ने अवस्था बनाउन चाहिँ के गर्न सकिएला त?
1: यसमा विशेष गरी सरकारले सूचनाको समय समयमा प्रवाह गर्नु पर्यो। सरकारले जलवायु अनुकूलित जातहरूको विकास गर्नको लागि विशेष किसिमको परियोजनाहरू ल्याउनु पर्यो जसले गर्दाखेरि छिटोभन्दा छिटो त्यस्ता जातहरू किसान कहाँ जान सकोस्। डिसिमिनेसनका प्रसारका प्रविधिहरूलाई स्ट्रङ बनाउनु पर्छ, मजबुत बनाउनु पर्छ। अहिले अलि फितलो प्रणालीहरू छन् प्रसार गर्ने, धानका जातहरू विकास त भएका छन् तर त्यो किसान कहाँ पुग्न सकेका छैनन्। अर्को कुरा प्राविधिक हामीले यान्त्रीकरणमा विशेष ध्यान दिनुपर्छ, जसले अहिले धान चाहिँ मानव हिजोदेखि पानी पर्दैछन् तर कसैको धान पाकिसकेको छ भने हामीले त्यो मेसिनद्वारा हार्वेस्टिङ गर्छौँ भने एक दिनमै थुप्रै एरियामा हार्वेस्टिङ गर्न सकिन्छन्, होइन ठाउँमा राख्न सकिन्छन्। यस्तो सरकारले यान्त्रीकरणमा जोड़ दिनु पर्यो। सोलर ड्रायरहरू हुन्छन्, विभिन्न किसिमका अहिले ड्रायरहरूको व्यवस्था गर्न सकिन्छ, होइन। यो विभिन्न समूहहरू हुन्छन् किसानको, त्यो समूहमा दिएर पनि व्यक्ति व्यक्ति किसानलाई सरकारले दिन सक्दैन तर समूहलाई दिएर त्यो समूहबाट किसानले जसले आवश्यकता पर्छ सोलर ड्रायरको लगायत अन्य ड्रायरहरू छन् त्यहाँबाट फाइदा उठाउन सक्छन्। यस्ता यान्त्रीकरणमा जातको विकासमा प्याकेज अफ प्र्याक्टिसेस जुन छन् त्यसलाई किसान कहाँ पुर्याउनमा सरकारको ठूलो योगदान रहन्छ र यसमा जो जहाँ छन् त्यहीबाट सकारात्मक रूपले लाग्यो भने सबैको लागि राम्रो हुन्छ, कल्याणकारी काम हुन्छ।
0: हो, मौसम अनुकूल छैन, पालिकाहरूले पनि गर्नुपर्छ भन्ने सन्दर्भ पनि मैले जोड्दै थिएँ।
1: पालिकाहरूले सूचनाको प्रवाह गर्ने स्थानीय स्तरमै गएर व्यक्तिगत रूपमा पनि पालिकाले किसानहरूलाई सूचनाको प्रवाह दिन सक्छन्। कस्टम हायरिङ सेन्टरहरू हुन्छन्, त्यसको व्यवस्था गर्न सक्छन्। त्यहाँ यान्त्रीकरणका प्रविधिहरू हुन्छन्, किसानलाई सहज हुन्छ त्यहाँबाट काम लिनलाई। जुन अहिले घाटामुखी व्यवसाय छ त्यो कस्टम हायरिङ सेन्टरहरूको प्रयोग गर्यो भने त्यो घाटामुखी व्यवसायलाई धेरै हदसम्म धान व्यवसायलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छन्। त्यसै गरी सोलर ड्रायरहरू अत्याधुनिक बोराहरू आएछन् भण्डारण गर्ने प्रविधिहरूको विकास भएको छन्। त्यस्ता सूचनाहरू ठाउँ ठाउँमा लग्यो भने धानको क्षतिबाट रोक्न सकिन्छ। त्यसै गरी मिलिङ इण्डस्ट्रीहरू जुन छन्, धान चामलको मिल इण्डस्ट्रीहरू भयो, यो चिउरा बनाउने फ्याक्ट्रीहरू भयो, त्यसलाई प्रोत्साहन गर्नुपर्छ। सरकारले तिनीहरूलाई कसरी अझै धानलाई मिलसँग कसरी जोड्न सकिन्छ त्यसमा अलि बढी काम गर्नुपर्ने जस्तो देखिन्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपत्पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघका महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा। सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10%सम्म वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्नु भएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नु अघि गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। इलामको कनकाई र मैनाचुली जलमापन केन्द्रमा पनि जल सतह सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णभीर, परेवा भीर, जानेरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ़ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बीसी र रोशी 8 गिमीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको
भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमा थाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वॉल क्लॉक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा मनाइँदैछ। वर्षा, सहकाल, समृद्धि, शक्ति, उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोड़िएको छ। हिन्दू तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो। मूलत वर्षा, सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो। वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वजा प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ। दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाइ दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। अब विदेशको खबर। विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ। अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका छन्। यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो। यसैगरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर, वाहन, धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ। सन् 2025 विद्युत तथा विद्युतीय उपकरण उद्योगमा 96,400, मोटर वाहन उद्योगमा 78,900, धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन्। अबको तीन वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डीतर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ। यसैगरी नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूहमा इरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़े विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघ महासचिव गुटेरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा, सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो तीन वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्छ।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: About this home, dish home, Kushigo connection.
3: NIC Asia Equity Opportunity Fund. मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: NIC Asia Capital Limited ले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने IPO खुल्ला। NIC Asia Equity Opportunity Fund 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्। बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र NIC एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
2: NIC एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
9: साली नदीको शिर,
2: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
9: भेटभाडबाट टाढा,
2: शहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। इन्द्रजात्राको अवसरमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। यो सी ठडाइएको भोलिपल्ट हिजो कुमारी पूजा गर्ने परम्परा अनुसार बसन्तपुर दरबार क्षेत्रमा पूजा गरिएको हो। तलेजु भवानी मन्दिर अगाडि महिनावारी शुरू नभएका बाल बालिकालाई वैदिक विधि अनुसार सामूहिक रूपमा कुमारीका रूपमा पूजा गरिएको हो। नेवार समुदायमा यही अर्थात वेल विवाह नगरेका 2-8 वर्ष उमेरसम्मका बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ। पूजामा सहभागी बालिकाहरूलाई हनुमान ढोकाको तलेजु भवानी मन्दिरको परिक्रमा गराई पुनः पूजा गर्ने परम्परा पनि छ। कुमारी पूजा गरेपछि बालिकाहरूलाई तलेजु भवानले रक्षा गर्ने तथा रोग व्याधिबाट सुरक्षित रहने जनविश्वास रहेको छ। यस्तै काठमाडौँको बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा निकालेर आज नगर परिक्रमा गरिँदैछ। गणेश भैरव र कुमारीको रथयात्रा कुमारी घरबाट मरुटोल, चिंकमगुल, जैसी देवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेन स्थान, हनुमानडोका हुँदै कुमारी घर अगाडि आएर पहिलो दिनको रथयात्रा गर्ने परम्परा छ। परम्परागत रूपमा मनाउँदै आइरहेको इन्द्रजात्रामा विभिन्न समुदायले पञ्चे बाजा, नगरा बाजा, सनै बाजा, टेम्पो बाजा, धिमे बाजा लगायत यसपालि मुवाली बाजा पनि बजाउने तयारी छ। साथै नेवारी परम्परागत वेशभूषामा सजिएर नाचगान गरेर आज कुमारी जात्रा मनाइँदैछ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिममुक्त ठाउँहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बालबालिकाहरूलाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्ति हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाएको महानगरपालिकाले जनाएको छ। अहिले सामान्य पानी परिरहेको भए पनि यो ठूलो वर्षाका रूपमा विकसित हुन सक्ने देखिएकाले जोखिममुक्त ठाउँहरूमा निगरानी बढ़ाइएको हो। नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने ठाउँमा निगरानी बढ़ाउने तथा ढल, मंगाल र क्याचफिट सफाईलाई तीव्रता दिने भएको छ।
10: र ययापुनीको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा नागेचा पंख प्रदर्शन गरिने भएको छ। यो परम्परागत नाच पर्सि आइतबारदेखि तीन दिनसम्म मनाइन्छ। आर्थिक अभावका कारण 2070 सालपछि रोकिएको यो नाच 2078 सालमा काठमाडौँ महानगरपालिकाको अनुदान पाएपछि फेरि संचालनमा आएको हो। यो नाच तीन दिनसम्म चाबहिल जयबागेश्वर लगायत काठमाडौँका विभिन्न नौ ठाउँमा प्रदर्शन गर्ने परम्परा छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न। बसन्तपुरमा गणेश भैरव र कुमारीको रथ यात्रा गरिँदै लगातारको वर्षापछि जोखिमयुक्त ठाउँहरूमा काठमाडौँ महानगरको निगरानी नगर प्रहरी सहित उद्धार टोली तैनात र पशुपति क्षेत्रमा नागेचा पंख प्रदर्शन गरिने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। सकेसम्म लामो यात्रा नगरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनुपर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन्नै, त्यस्तै आजको कार्यक्रममा जलवायु परिवर्तन र वातावरण संरक्षणको मुख्य अभियान सहित विश्व साइकल यात्रामा निस्कनुभएका साइकल यात्री शुभ प्रसाद शर्मासँग गरिएको कुराकानी पनि छ।
1: त्यसपछि पनि पन्ध्र महिनाको अवधि पनि यो पश्चिम अफ्रिका गएपछि पनि फेरि नेपाल आउनु परोस् भनेर जस्तो मलाई चाहिँ कामना गरिरहेको छैन। मैले म यात्रामा हिँडै गरेर पाएदेखि हुन्थ्यो भन्ने कुरा जस्तो गरिरहेको छु। यो पटक मैले अघि नै सुरुमा भने बल्ल यसले अभियान भन्ने एउटा चाहिँ त्यो स्थापित भयो कि त्यो स्थापित भएको भएर स्वाभाविक रूपमा धेरै मान्छेहरूको चासो पनि बढ्यो यसमा। र पछिल्लो पाँच सात महिनाको अवधि चाहिँ मेरो धेरै बौद्धिक वर्गहरूसँग भेटघाट भयो। मैले पटक पटक चाहिँ धेरै बौद्धिक वर्गसँग भेटेपछि उहाँहरूले एउटा सन्देश उहाँहरूले पनि फेरि चाहिँ यो समाजमा फैलाइदिने कामहरू गर्नुभएको छ र ब्याकअपको निमित्त पनि पहिलाको भन्दा म धेरै सहज अवस्थामा पुगेको छु अहिले। त्यो कारणले गर्दाखेरि पनि मलाई चाहिँ के लाग्छ भनेदेखि म जहाँ जहाँ गएको छु त्यहाँ नेपालीहरूको संगठन विशेष गरी एनआरएनए अहिले पनि मैले एनआरएनएको लागि छुट्टै पठाएको थिएँ क्यानाडाको निमित्त उहाँहरूले मलाई त्यो प्लेटफर्म दिएर मैले मेरो कुराहरू राखि नै राखेको छु। त्यहाँ गए भेट भनि नै छ। त्यसपछि नेपाली समाजहरू जहाँ जहाँ गयो त्यहाँ त्यहाँ भएपछि जुन जुन ठाउँमा गयो त्यो ठाउँमा एनआरएनए पनि अनि अनेकौं हाम्रा अन्य संस्थाहरू पनि भएको भएर सबैसँग चाहिँ मेरो चाहिँ यो बीचमा फेरि के भएको छ भने मेरो कसैप्रति आग्रह पुर्याएर पनि छैन है। फेरि
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको बाटो इजाजत तथा संचालन सम्बन्धी व्यवस्थामा कड़ाई गर्न निर्देशन दिएको तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौ। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाऊ ट्राफिक अपडेटबाट।
2: ट्राफिक अपडेट
0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। भारी वर्षाको सम्भावना भएका कारण उपत्यकाभित्रका नदी छेउछाउका सड़कहरूमा असोज 12 गतेसम्म यात्रा गर्दा सावधानी अपनाउँदै नदी छेउछाउमा गाड़ी तथा मोटरसाइकलहरू पार्किङ नगरी दिनुहुनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। यो सँगसँगै काठमाडौँ उपत्यकामा भदौ 5 गते सोमबारदेखि भदौ 8 गते बिहिबारसम्म ट्राफिक प्रहरीले विभिन्न शीर्षकमा कार्यवाही गरेको छ, जसमा जाँड रक्सी सेवन गरेर गाड़ी मोटरसाइकल चलाउने 378 जना, सीसीटीभी कार्यवाहीमा 544 जना, त्यसै गरी रातो बत्ती उल्लंघनमा 163 जना, तीव्र गतिमा गाड़ी मोटरसाइकल चलाउने 342 जना, चर्को हर्न बजाउने 85 जना, लेन अनुशासन पालना नगर्ने 112 जना, अवस्था ठिक नभएका गाड़ी मोटरसाइकल चलाउने 101 जना र वन वे नियम उल्लंघन गर्ने 30 जनाका साथै अन्य विभिन्न शीर्षकमा 1571 जना सहित गरेर जम्मा 3688 जनालाई कार्यवाही गरिएको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। पृथ्वी राजमार्गमा हिजो बेलुका 8 बजेदेखि गाड़ी आवत जावतमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै हिजो बेलुका 8 बजेदेखि सम्पूर्ण गाड़ी आवत जावतमा रोक लगाएको थियो। मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागको प्रक्षेपणलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा गाड़ी आवत जावतमा रोक लगाइएको प्रशासनले जनाएको छ। साथै प्रशासनले यात्रु तथा गाड़ी चालकहरूलाई मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी आवत जावतमा रोक लगाएको छ। प्रशासनले बुधबार एक सूचना जारी गर्दै भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै ती सड़कमा गाड़ी चलाउन रोक लगाएको जानकारी गराएको हो। प्रशासनका अनुसार असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्र चौघडाबाट काठमाण्डुतर्फ गाड़ी प्रस्थान गर्न दिइनेछ। त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखानी सड़कमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म हेटौडाको चौकी टोलबाट काठमाण्डुतर्फ र फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भन्ज्याङबाट हेटौडातर्फ गाड़ी जान दिइनेछ। कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा बेलुका 7 बजेदेखि रातिको समयमा गाड़ी आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासनले जनाएको छ। भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। काभ्रे पलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा 4 दिन रातिको समयमा गाड़ी आवागमन रोक्ने निर्णय गरिएको छ। मनसून प्रतिकारीय कमाण्ड पोस्ट काभ्रे पलाञ्चोकको असोज 7 गते बसेको बैठकले असोज 8 गतेदेखि 12 गते बिहान 5 बजेसम्म बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार असोज 8 गते बिहिबारदेखि असोज 11 गते आइतबारसम्म ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान सार्वजनिक भइरहेको सन्दर्भमा सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा गाड़ी आवागमन रोक्ने निर्णय गरिएको हो। बैठकले वर्षा तथा बाढ़ीको अवस्था मूल्यांकन गरी दिनको समयमा गाड़ी आवत जावत रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको छ। निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय गरिएको बताइएको छ। बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढ़ी पहिरोबाट निरन्तर जानकारी गराउन र स्थानीय संचार माध्यमबाट पूर्व सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। त्यसका लागि नेपाल पत्रकार महासंघ काभ्रे पलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न समेत अनुरोध गर्ने निर्णय भएको थियो। प्रशासनले सम्भावित विपदको जोखिममा रहेका नागरिकलाई पूर्व सूचनाप्रति सजग रहन र आवश्यक अवस्था बाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका 3 दोभान स्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण 70% सकिएको छ। 1126 मीटर लामो सिद्धबाबा सुरुङ मार्गको सड़क निर्माण तथा अन्य सिभिल संरचनाको काम सम्पन्न भएको हो। अब इलेक्ट्रोमेकानिकल सम्बन्धी काम मात्र बाँकी रहेको छ। आयोजना प्रमुख नवराज बास्तोलाले सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 69.70% र वित्तीय प्रगति 63.55% पुगेको जानकारी दिनुभएको छ। उहाँले मंगिरभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी निर्माणलाई अगाडि बढ़ाएको बताउनु भएको छ। यद्यपि भोटेकोशी बाढ़ीले सुरुङ मार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि गाड़ी सञ्चालन गर्ने पूर्व निर्धारित योजना केही समय प्रभावित हुन पुगेको पनि उहाँले बताउनु भएको छ। हाल सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। उहाँका अनुसार टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। हालसम्म मुख्य सुरुङ सहित बाइपास सुरुङ खन्ने लाइनिङ 14 कल्भर्ट टनेलभित्रको प्रिमेन्टको काम सकिएको छ। सुरुङ सञ्चालनमा ल्याएपछि सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड रकफल ब्यारियर र स्लोप प्रोटेक्शनका काम गरिने उहाँले बताउनु भएको छ। आयोजनाको म्याद 2083 फागुन 9 गतेसम्म रहेको छ। सुरुङभित्रको काम तोकिएको समयमै सम्पन्न हुने आयोजनाको दावी छ। सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र अन्तर्गत पर्छ। सुरुङ मार्ग बनेपछि गुल्मी पाल्पा अर्घाखाँची स्याङ्जा बागलुङ लगायत जिल्लामा आवत जावत गर्न सहज हुनेछ। बाढ़ीका कारण करिब 1 महिनादेखि बन्द गल्छी स्याफ्रुवेसी सड़क खण्डमा यही असोजभित्र यातायात सञ्चालनमा ल्याइने भएको छ। सरकारले जतिसक्दो चाँडो उक्त सड़क खुलाउन मर्मतलाई तीव्रता दिएको हो। गल्छीदेखि नुवाकोटको विदुरसम्मको सड़क खण्डको मर्मत गरिसकिएको छ भने त्यो बीचमा देवीघाटमा एक्रो ब्रिज समेत जडान गरिसकिएको छ। सोही सड़क खण्डको विदुरमा क्षतिग्रस्त बनेको सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रैक खोल्ने काम शुरू गरिसकेको छ। अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलिब्रिज जडान गर्न फाउण्डेशन निर्माण शुरू भएको छ। बेत्रावतीदेखि धुन्से हुँदै स्याफ्रुबेसीसम्म सड़क खण्डमा समस्या छैन। स्याफ्रुबेसीमा एउटा भेलिब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। स्याफ्रुबेसीबाट रसुवागढ़ीतर्फको सड़क खण्ड पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यहाँ नयाँ सड़क निर्माणका लागि सर्वेक्षण शुरू भइसकेको छ। यातायात व्यवस्था विभागले सार्वजनिक गाड़ीको बाटो इजाजत तथा संचालन सम्बन्धी व्यवस्थामा कड़ाई गर्न निर्देशन दिएको छ। विभागले बुधबार सातै प्रदेशका यातायात हेर्ने मन्त्रालयहरूलाई परिपत्र गर्दै विभिन्न आठ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। विभागले बाटो इजाजत पत्र प्रदानका लागि यातायात व्यवस्था कार्यविधि निर्देशिका 2074 र गरिएका अन्य कानूनी व्यवस्थाहरू अनुसार मात्रै रूट इजाजत दिन र कड़ाईका साथ कार्यान्वयन गर्न भनेको हो। विभागले जीप प्रकृतिका 8 सीटदेखि 14 सीटसम्मको गाड़ीहरूलाई 250 किलोमिटर र माइक्रोबसको हकमा 300 किलोमिटर भित्रको रूटको लागि मात्र बाटो इजाजत पत्र प्रदान गर्न निर्देशन दिएको छ। त्यस्तै सार्वजनिक गाड़ीको प्राविधिक परीक्षण तथा प्रदूषण जाँच अनिवार्य गर्न भनिएको छ। विभागले हरेक 6-6 महिनामा प्राविधिक जाँच पास र प्रदूषण परीक्षण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। त्यस्तै सवारी परीक्षण कार्यालयबाट रात्रि सेवा कायम भएको उल्लेख भएको अवस्थामा मात्रै सम्बन्धित सार्वजनिक गाड़ीले रात्रि सेवा सञ्चालन गर्न पाउनेछन्। साधारण रात्रि डिलक्स तथा सुपर डिलक्स यात्रुवाहक गाड़ीहरूलाई पनि बाटो इजाजत पत्रमा उल्लेख भएको वर्ग अनुसार मात्रै सञ्चालन तथा तोकिएको अधिकतम भाड़ा लागू हुने विभागले जनाएको छ। विभागले बाटो इजाजत पुस्तिकामा अनधिकृत व्यक्तिले ओभरराइड गर्ने, थपघट गर्ने लगायतका गतिविधि देखिएमा त्यस्ता गैर कानूनी कार्य तत्काल रोक्न निर्देशन दिएको छ। तोकिएका व्यवस्था कार्यान्वयन गर्न सातै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी तथा यातायात व्यवसाय राष्ट्रिय महासंघलाई समेत बोधार्थ पठाइएको छ। आगामी दशैं तिहारलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सेवालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन 15 बुँदे निर्णय गरेको छ। विभागले चाड़पर्वको मौका छोपी जथाभावी तथा अनधिकृत रूपमा टिकट काट्ने बिचौलिया र काउन्टरहरूमाथि कड़ा निगरानी तथा नियन्त्रण गर्ने भएको छ। विभागले जारी गरेको निर्णय अनुसार अब मध्यम तथा लामो दूरीका गाड़ीमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिइनेछ। अनधिकृत काउन्टर, परिचय पत्र तथा तोकिएको पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिने विभागले स्पष्ट पारेको छ। विभागले यातायात व्यवसायीहरूलाई टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङको व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यसै गरी टिकट काट्ने कर्मचारीका लागि अनिवार्य परिचय पत्र र पोशाकको व्यवस्था गर्नुपर्नेछ। साथै व्यवसायीले यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र गाड़ी सञ्चालन गर्न पाउनेछन्। यात्रुहरूलाई पनि अनधिकृत काउन्टर तथा परिचय पत्र वाहक कर्मचारीबाट मात्र टिकट लिन र टिकट काटेर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ। जाँडरक्सी सेवन गरेर यात्रा नगर्न समेत यात्रुलाई आग्रह गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि विभागले लामो बाटोमा चल्ने यात्रुवाहक गाड़ीमा कम्तीमा 2 जना चालक अनिवार्य राखी आलो पालो गाड़ी चलाउने व्यवस्था गर्न निर्देशन दिएको छ। लामो दूरीका गाड़ीहरू गन्तव्यतर्फ प्रस्थान गर्नु अघि अनिवार्य रूपमा यान्त्रिक अवस्था चेक जाँच गर्नुपर्नेछ। चाड़पर्वमा गाड़ीको चाप बढ़ने हुँदा मुख्य सड़क तथा राजमार्गहरूको निरन्तर निरीक्षण तथा खाल्डाखुल्डी मरमत गर्न, पहिरो नियन्त्रण गर्न र सड़क जाम हुन नदिने वातावरण बनाउन यातायात विभागले सड़क विभागलाई अनुरोध गरेको छ। यात्रुहरूलाई खाना खाजा खुवाउने स्थानहरूमा नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न र भीड़भाड़ हुन नदिन पनि निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने गाड़ीहरूको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुद्देशीय प्राली तथा उपभोक्ता हित सम्बद्ध संस्थाहरूसँग समन्वय गरी संयुक्त अनुगमन टोली परिचालन गरिने विभागले जनाएको छ। टाटा मोटर्सले नेपालमा आफ्ना विद्युतीय गाड़ीका ग्राहकहरूका लागि विशेष जॉयफुल अफर, अ जॉयफुल वीक अभियान सञ्चालन गरिरहेको छ। गत शनिबार अर्थात सेप्टेम्बर 19 संचालित यो अभियान भोलि अर्थात सेप्टेम्बर 26 सञ्चालन हुनेछ। यस अवधिमा टाटा टियागो ईभी खरिद गर्न चाहने ग्राहकहरूले निकै आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यस अभियानको मुख्य आकर्षण भनेको ग्राहकहरूले मात्र 4,30,000 रूपियाँको न्यून डाउन पेमेन्टमा टियागो ईभी घर लैजान सक्ने सुविधा रहेको छ। जॉयफुल वीक अभियानमा गाड़ी खरीद गर्ने ग्राहकहरूका लागि डाउन पेमेन्टको सुविधा मात्र नभए अन्य थुप्रै विशेष उपहार तथा छूटहरूको पनि व्यवस्था गरिएको छ। कम्पनीका अनुसार यस अवसरमा पुरानो गाड़ीको उत्कृष्ट एक्सचेन्ज भ्यालु, निशुल्क एक्सेसरीज र एक वर्षको सवारी कर निशुल्क प्रदान गरिनेछ। साथै ग्राहकहरूलाई घरमै निशुल्क चार्जिङ जडानको सुविधा र प्रत्येक बुकिङमा निश्चित आकर्षक उपहारहरू पनि उपलब्ध गराइनेछ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षा बारे चर्चा गर्छौ। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा जलवायु परिवर्तन र वातावरण संरक्षणको मुख्य अभियान सहित विश्व साइकल यात्रामा निस्कनुभएका साइकल यात्री शुभ प्रसाद शर्मासँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको थाहा खबरमा दिउँसो 12 बजेको थाहा खबरमा सञ्जीव लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जलवायु न्यायको माग सहित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन। अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजसँग भेटवार्ता।
0: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। मकवानपुरको सीमात खोलाले बगाउँदा एकजनाको मृत्यु।
1: काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा इन्द्रजात्रा पर्व मनाइँदै पोखरा दुवै सीधा उडानमा दोस्रो दिन यात्रु संख्या उत्साहजनक।
0: राष्ट्रसंघको महासभामा इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा चर्को विरोध। हमासलाई आश्रय दिएको आरोपमा कतारले गर्यो प्रतिवाद।
1: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल र अफगानिस्तान बीचको खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र गेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढ़ी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभा मार्फत विश्व समुदाय सामू प्रस्तुत गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यस अनुसार तत्काल काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री शाहले भोटेपछि त्रिशूली विपद नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो। जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनैतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाई थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपदपछि नेपाललाई सहयोग गर्ने भारत, चीन, संयुक्त राष्ट्र संघीय प्रणाली, मानवीय सहायता निकाय, परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना अन्तर्गत स्वीकार गरिएको साझा तर विभेदित जिम्मेवारी र सम्बन्धित क्षमताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो। यस्तै प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नुभयो। हिन्दुकुश हिमालय क्षेत्र, करिब 2 अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोड़िएको उल्लेख गर्दै उहाँले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै अल्बानिजले विनाशकारी बाढ़ीबाट प्रभावित नेपाललाई पुनर्स्थापना र पुननिर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताउनु भएको छ। अल्बानिजले बाढ़ी र विपत्तिबाट प्रभावित नेपालीप्रति समावेदना व्यक्त गर्नुभएको छ। अल्बानिजले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहसँगको भेटमा नेपालमा भइरहेको उद्धार तथा मानवीय सहयोगका विषयमा जानकारी गराएको उल्लेख गर्नुभएको हो। अस्ट्रेलियाले नेपालमा विपत्तिपछि मानवीय सहायता, उद्धार तथा पुनर्स्थापनाको लागि सहयोग गर्दै आएको छ। अस्ट्रेलियाली सरकारले नेपालका लागि हालसम्म 1,10,00,000 अस्ट्रेलियाली डलर बराबरको मानवीय सहायता घोषणा गरेको जनाएको छ।
0: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। राजमार्गहरू पहिरोका कारण अवरूद्ध हुँदा यात्रामा रहेकाहरू अलपत्र परेका छन्। मुगली नारायणगढ़ सड़क खण्ड, पृथ्वी राजमार्ग, कान्ति लोकपथ, बीपी राजमार्ग लगायत ठप्प बनेका छन्। नदीहरूमा पानीको बहाव बढ़ने क्रममा रहेको छ। धादिङको कृष्णभेट सहित ठाउँ ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैराती ढुंगा सहितको पहिरो खसेकाले राजमार्ग अवरूद्ध भएको हो। वर्षासँगैको बाढ़ी पहिरोको जोखिमका कारण रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो। पहिरो पछ्याउने काम भइरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गत भदौ 14 गते कृष्णभेट क्षेत्रको सड़क भाँचिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो। यसैबीच लगातारको वर्षा र पहिरोका कारण गैरातीदेखि बन्द गरिएको नारायणगढ़ मुगलिन सड़क खण्डमा सवारी आवागमन बन्द नै छ। जिल्ला प्रशासन कार्यालय चितौनले आज बिहानै एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो। सड़क खण्डको विभिन्न स्थानमा पहिरो झरेको छ। यी सड़क खण्डहरू बन्द रहँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनलाई नागडुङ्गामा होल्ड गरिएको छ। यता पहिरोकै कारण कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ हेटौडा आउजाउ बन्द भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध छ। आज बिहान 4:30 बजे बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 स्थित 400 बेसी र रोशी 8 गिम्दीमा पहिरो खस्ता सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग अवरूद्ध भएपछि सबै सवारी साधन धुलीखेल चोकमा होल्ड गरिएको छ। बीपी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँबाट धुलीखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई धुलीखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिनुभयो। लगातारको वर्षाका कारण ओखलडुङ्गाको सिद्धिचरण लोकमार्ग अवरूद्ध भएको छ। मानेभञ्ज्याङ गाउँपालिका सहर 7 को सिमानामा पर्ने भण्डारे खोलामा सड़कमाथिबाट लेदो सहितको बाढ़ी आउँदा सड़क अवरूद्ध भएको हो। बाढ़ीले सड़कको भाग काटेर गहिरो बनाई करिब 15 मिटर सड़कमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाले जनाएको छ। अवरूद्ध सड़क खुलाउन डिभिजन सड़क कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। सड़क खुलाउन नसकिएपछि आवाजाही पूर्ण रूपमा बन्द छ।
1: यसैबीच प्रतिकूल मौसमका कारण हवाई उडान पनि प्रभावित भएको छ। निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो। उडान अवरूद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरू थुप्रिएका छन्। विमानस्थल कार्यालयका अनुसार पोखरा, भरतपुर र तुमलिङटारमा उडान हुन सकेको छैन।
0: मकवानपुरको सीमात खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका 11 र मकवानपुर गढ़ी गाउँपालिका 1 को सिमानामा पर्ने सीमात खोलाले बगाउँदा मकवानपुर गढ़ी गाउँपालिका 1 का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हिजो साँझ खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। र इलाका प्रहरी कार्यालय मकवानपुर गढ़ीबाट प्रहरी निरीक्षक सहितको टोलीले ढुङ्गामा अड्किएको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
1: मनसूनी वायुको साथै पश्चिमी वायुको प्रभाव र बंगालको खाड़ीमा विकास भएको बलियो न्यूनचापीय क्षेत्रको प्रभावले दिशैभर लगातार पानी पर्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि पानी पर्ने क्रम जारी रहेको हो। पानी पर्ने क्रम थप बढ़नेछ। पछिल्लो 6 घण्टामा बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। लगातार वर्षासँगै काठमाडौँ उपत्यका नदीहरूमा जलसतह बढ़न थालेको छ। बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदीको जलसतह बढ़ेको हो। जलसतह बढ़ेसँगै बागमती नदी किनारमा नेपाली सेना नेपाल प्रहरी तैनात भएका छन्। ले बागमती नदी किनारमा साइरन बजाएर माइकिङ गरेर नदी किनार आसपास नआउन सूचित गरेको छ। बागमती नदी किनारको च्यासल क्षेत्र, शंखमूल क्षेत्र, बागमती दोबान क्षेत्रमा उच्च सतर्कता अपनाउनु भन्दै प्रहरीले माइकिङ गरिरहेको हो। भक्तपुरको हनुमन्ते खोलामा पनि जलसतह बढ़ेपछि सतर्कताको सूचना जारी गरिएको छ। लुम्बिनी प्रदेश अन्तर्गत तिनौ नदीको बुटोल जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा पर्सि बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुँदा मधेश र बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका भूभागका केही स्थानमा हावा हुरीको सम्भावना छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7784 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो ऐतिहासिक तथा सांस्कृतिक पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा लगायतका क्षेत्रमा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्र ध्वजा सहितको लिंगो ठडाएपछि औपचारिक रूपमा प्रारम्भ हुने यो जात्रा 8 दिनसम्म मनाउने प्रचलन रहेको छ। जात्राको क्रममा लिंगको फेदमा भैरवको पूजा आज गर्नुका साथै विभिन्न प्रकारका परम्परागत नाचगान जीवित देवी कुमारी गणेश र भैरवको रथ यात्रा तथा देवी देवताको पूजा आराधना गर्ने गरिन्छ। पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुशियाली मनाउने पर्वका रूपमा इन्द्र जात्रा मनाउन थालिएको विश्वास छ।
0: दुबई पोखरा दुबई सिधान उड़ान शुरू भएको दोस्रो दिन हिजो पनि यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उड़ान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उड़ान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। पोखराबाट दुबईका लागि 143 जनाले यात्रा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरोड़ाले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो दिनको उड़ान उत्साहप्रद देखिएको छ। पोखरामा हिजो साँझ 6:19 बजे अवतरण गरेको जहाज 7:44 पुनः दुबई फर्किएको थियो। पहिलो दिन दुबईबाट 113 जना यात्रु ल्याएको विमानले पोखराबाट फर्किँदा 152 यात्रु बोकेको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्दै इरान गाजा र मध्यपूर्वमा इजरायलका सैन्य कार्यवाहीको बचाव गर्नुभएको छ। नेतान्याहू महासभा हलमा प्रवेश गरी मञ्चतर्फ अघि बढ़न साथ विभिन्न देशका दर्जनौं प्रतिनिधि विरोध स्वरूप बाहिरिएका थिए। केही नाराबाजी समेत गरेका थिए। त्यसपछि नेतान्याहूले बाहिरिनेहरूलाई नैतिक रूपमा कायर भन्दै बाँकी प्रतिनिधिलाई पनि बाहिरिन चुनौती दिनुभयो। वाक आउटका कारण सम्बोधन शुरू हुँदा महासभा हलमा धेरै सीट खाली देखिएका थिए। सम्बोधनमा नेतान्याहूले इरान विरूद्धको सैन्य कार्यवाहीलाई इजरायलको सुरक्षाको लागि आवश्यक निर्णय भएको दावी गर्नुभयो। गाजामा इजरायलमाथि लगाइएको नरसंहारको आरोप अस्वीकार गर्दै उहाँले इजरायली सेनाको बचाव गर्नुभयो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सबैभन्दा ठूलो साझेदारी समेत बताउनुभयो। नेतान्याहूले कतारमाथि हमासलाई आश्रय दिएको र इजरायल विरूद्ध गलत सूचना फैलाएको आरोप लगाएपछि कतारले तत्काल प्रतिक्रिया दिएको छ। कतारका उप राजदूत हमात अल मफताहले आधा खाली हलमा गरिएको सम्बोधनले त्यस सन्देशप्रतिको समर्थन बारे धेरै कुरा बताउने भन्दै कतारले इजरायल हमास वार्तामा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको र उसको भूमिका अमेरिका लगायतले महत्वपूर्ण मानेको बताउनु भएको छ।
0: अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा अफगानिस्तानले नेपाललाई 103 रनको लक्ष्य दिएको छ। अफगानिस्तानलाई सस्तीमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 4 विकेट लिए। यस्तै ललित राजवंशीले 3 विकेट लिए। टस जितेर पहिले ब्याटिङमा आएको अफगानिस्तानले पूरै 20 ओभरमा 7 विकेट गुमाएर 102 रन जोड़े। उसका लागि फैसल खान र नाजिबुल्ला जार्दानले समान 30-30 रन जोड़े। नानगेलिया खानले 17 रन जोड़े। नानगेलिया खानले 17 रन जोड़े। 6 जना ब्याटरले 2 अंकमा रन बनाउन सकेनन्। नेपाल अहिले केही बेरमा जवाफी ब्याटिङमा आउँदैछ। यो समूहमा नेपाल अफगानिस्तान र आयोजक जापान छन्, जहाँ अफगानिस्तानले पहिलो खेलमा जापानलाई पराजित गर्दै अंक जोड़िसकेको छ। एसियाली खेलकुद अन्तर्गत आज विभिन्न विधामा नेपाली खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्, जसमा पौड़ी ब्याडमिण्टन बक्सिङ लगायतका खेल छन्। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जलवायु न्यायको मागसहित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन। अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसँग भेटवार्ता।
0: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। मकवानपुरको सीमात खोलाले बगाउँदा 1 जनाको मृत्यु।
1: काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा इन्द्र जात्रा पर्व मनाइँदै पोखरा दुवै सीधा उडानमा दोस्रो दिन यात्रु संख्या उत्साहजनक।
0: राष्ट्रसंघको महासभामा इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा सरको विरोध। हमासलाई आश्रय दिएको आरोपमा कतारले गरेको प्रतिवाद।
1: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल र अफगानिस्तान बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा
6: thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Ke chara ho, khas tya?
7: Ke chaina bhana na, nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area.
8: Wow, kaha chara yo?
7: Yahi Min Bhavan ma, Shantinagar Gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
9: All in one mart, helping make your life easier.
10: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
11: हुन्छ हुन्छ ल
12: हुन्छ।
10: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाई निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com मा।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाले अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन घरको।
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.

0: र एसियाली खेलकूद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको विजय शुरूआत 12 वर्षपछि अफगानिस्तान 5 विकेटले पराजित
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज।
2: समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने जनाएको छ। मौसम विभागका मौसमविद रोजन लामिछानेले भोलिसम्म न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ़न सक्ने पूर्वानुमान रहेको जानकारी दिनुभएको हो। पश्चिम पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहने उहाँको भनाई छ। असोज 12 गतेदेखि देशभर मौसम क्रमशः सुधार हुँदै जाने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा हाल वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा मापन भएको छ। पछिल्लो 2 दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढ़ी तथा पहिरोको जोखिम बढ़ेको मौसमविद लामिछानेले बताउनुभयो।
0: मनोहर खोलामा बाढ़ी बढ़ेपछि गृहमन्त्री सुदन गुरूङ अनुगमनमा निस्किनु भएको छ। वहाँ च्यास्तर नजिकै बाढ़ीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा वहाँ पुग्नु भएको हो। निरन्तरको वर्षापछि काठमाण्डुका विभिन्न नदीहरूको सतह बढ़ेको छ। सरकारी निकायहरूले सचेत रहन आग्रह गरेका छन्।
2: सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दो क्रममा रहेको छ। आज दिउँसो 1:15 बजेको मापन अनुसार पानीको बहाव 2,29,960 प्रति सेकेण्ड क्यूसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रूमले जानकारी दिएको छ। पानीको बहाव बढ़ेपछि अहिले 56 ढोकामध्ये 30 ढोका खोलिएको छ। कोशी ब्यारेजमा यति बेला खतराको संकेत रातो 32 समेत बालिएको छ। कोशीमा पानीको बहाव 1,50,000 कट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिएको छ। यस्तै काभ्रेको पनौती स्थित रोशी खोलामा आएको बाढ़ी झन बढ़दै गएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र डुबान भइरहने क्षेत्रहरूमा रहेकाहरूलाई भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
0: निरन्तरको वर्षा र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडान तथा माउन्टेन फ्लाइट प्रभावित भएका छन्। मौसम धुमिएर भिजिबिलिटी नपुग्दा बुद्ध एयर र एति एयरलाइन्सका धेरै गन्तव्यका उडान ढिलाइ रद्द तथा समय परिवर्तन गरिएको छ। खासगरी पोखरा भरतपुर र तुमलिङ 4 लगायतका क्षेत्रमा भिजिबिलिटी एकदमै कम हुँदा उडान सञ्चालनमा समस्या आएको वायु सेवा कम्पनीहरूले जनाएका छन्। बुद्ध एयरका सूचना अधिकारी पेन्द्र कर्णका अनुसार मौसम प्रतिकूलताका कारण माउन्टेन फ्लाइट समेत स्थगित गरिएको छ। यस्तै एति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्दौलाले पोखरा उडान हुन नसकेको र अन्य गन्तव्यका उडानमा पनि ढिलाइ भइरहेको बताउनु भएको छ। उडानहरू प्रभावित भई यात्रुको चाप बढ़ेपछि एति एयरलाइन्सले सूचना जारी गर्दै विमानस्थल प्रस्थान गर्नुअघि वेबसाइट वा मोबाइल एप मार्फत उडानको पछिल्लो अवस्था जाँच गर्न यात्रुहरूलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय उडानमा भने अहिले कुनै समस्या नरहेको विमानस्थल स्थल कार्यालयले थाहा सञ्चारले टोकलाई जानकारी दिएको छ।
2: अविरल वर्षाका कारण पहिरो बाढ़ी र सड़क भाँसिँदा देशभरका प्रमुख राजमार्ग सहित 18 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। गृह मन्त्रालयको विपद प्रतिकार्य समन्वय शाखाका अनुसार वर्षापछि ठाउँ ठाउँमा खसेको पहिरो र लेदोका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। विशेष गरी काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्ग, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर र तिङराङखानीमा पहिरो जानुका साथै चितवनको धारापानीमा सड़क नै भाँसिएको छ। यस्तै काभ्रेको 400 बेसी र गेम्ली बेसीमा पहिरो खस्दा बीपी राजमार्ग तथा ललितपुर र मकवानपुरका विभिन्न स्थानमा खसेको पहिरोले कान्ति लोकपथ ठप्प भएको छ। यसै गरी पूर्व पश्चिम राजमार्गको नवलपरासी स्थित 64 मोड, सिद्धार्थ राजमार्गको पाल्पा चरचरे पासाङ लामु राजमार्गको रसुवा खण्ड, मध्य पहाड़ी लोकमार्गको पाँचथर र सिद्धिचरण लोकमार्गको खलडुंगा खण्डमा पनि बाढ़ी र पहिरोले यातायात अवरूद्ध बनाएको छ। गुल्मीमा कालीगण्डकी करिडोर, रोल्पामा घोराही थवाङ शहीद मार्ग, मकवानपुरको कुलेखानी सिस्नेरी सड़क खण्ड समेत ठप्प भएकाले गृह मन्त्रालयले अत्यावश्यक काम बाहेकका यात्रा गर्दा सड़कको अवस्था बुझेर निस्कन आग्रह गरेको छ।
0: यस्तै राजमार्ग बन्द रहे काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई कलंकीदेखि नै प्रवेशमा रोक लगाइएको छ। विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौँबाट बाहिरिने ठूला साना सवारीलाई कलंकीबाटै प्रवेशमा रोक लगाइएको हो। अहिले बल्खुदेखि कलंकीसम्मको सड़कमा बसको लाइन लागेका छन्।
2: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य रोकिएको छ। पहिरो फोहोर ढुवानी गर्ने सड़क र व्यवस्थापन हुने ल्याण्डफिल साइटमा पहिरो गएपछि फोहोर व्यवस्थापन रोकिएको हो। त्यसैले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। निरन्तर वर्षाले बाटोमा पहिरो गएपछि ढुवानी कार्य रोकिएको जनाउँदै महानगरले यस्तो अनुरोध गरेको हो।

0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्पल र नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जनकपुर धामका गुठी जग्गामा दशकौंदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी 15 दिने सूचना खारिज गर्न माग गर्दै आन्दोलन शुरू गरेका छन्। आफूहरूले पुर्ख्यौली सम्पत्ति सरह भोग चलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। जनकपुरका विभिन्न स्थानमा 2025 सालदेखि नै बसोबास गर्दै आएका स्थानीयहरूले जग्गाको स्वामित्व वा व्यवस्थित उपभोगको अधिकार पाउनुपर्ने माग अघि सारेका छन्। स्थानीयले गुठी संस्थान ऐन 2025 र 2033 प्रावधान अनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्ने वा उल्टै जग्गा खाली गर्न दबाव दिएको आरोप लगाएका छन्। आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्। उनीहरूले आफ्ना माग पूरा नभए आम हड़ताल र चक्का जामसम्मका कड़ा कदम चाल्ने चेतावनी दिएका छन्। संघर्ष समितिका सचिव बच्चन देव मण्डलले गुठीले आतंक गरिरहेको बताउँदै उनीहरूको विरोधमा उत्रिएको बताउनुभयो।
0: चालिस मेगावाटको राहोघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण 15 दिनसम्म भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुने बताइएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इटाली सरकारले विद्यालयमा मुख ढाक्ने पोशाक बुर्का र नकाबमाथि प्रतिबन्ध लगाउने र कक्षाको ठाउँमा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी अघि बढ़ाएको छ। नयाँ नियम उल्लंघन गरेमा 1,000 युरोसम्म जरिवाना गराइने चेतावनी दिएको छ। प्रधानमन्त्री जोर्जिया मेलोनीको मन्त्री परिषदले अध्यादेश पारित गर्दै विद्यालयमा बुर्का र नकाब लगाउन गैर कानूनी बनाएको हो। आगामी वर्षदेखि कक्षा कोठामा इटालियन भाषा नबोल्ने विद्यार्थीको संख्या 30% भन्दा बढ़ी हुन नदिने व्यवस्था समेत गरिएको छ। अध्यादेश तत्काल लागू हुने भए पनि 60 दिनभित्र संसदबाट अनुमोदन हुनुपर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति सर्जियो मत्तारेल्लाले भने शिक्षामा कुनै पनि किसिमको बाधा पुर्याउने कदमप्रति सतर्क हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जाल एक्समा लेख्दै इटालियन भाषा सिक्ने र विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने उपायहरू नियमको पालना गराउँदै सबैलाई समान अवसर दिने सामान्य समाजको विषय भएको बताउनु भएको छ।
0: अब खेल समाचार। 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले आज आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको सामान्य लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जीतमा सन्दीप जोराले 34 रनको योगदान गरे। रोहित पौडेलले अभिजित 33 रन बनाएका थिए। यस्तै दिपेन्द्र सिंह एरीले 15 रन जोड़े। बलिङतर्फ अफगानिस्तानका हरुद्दीन वाउज जाई, अब्दुल्लाह अमर जाई र अरब गुलले समान 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन मात्र बनाएको थियो। उसका लागि फैसल खान, अहमद जाई र नजीबुल्लाह जादरानले 33 रन जोड्दा नान्गेलिया खान 17 रनमा विजित रहेका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका कुशल भुर्तेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिएका थिए। नेपालले 12 वर्षपछि अफगानिस्तानलाई हराएको हो। यसअघि सन् 2014 बंगलादेशमा सम्पन्न टी20 विश्वकपका क्रममा नेपालले अफगानिस्तानलाई 9 विकेटले पराजित गरेको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: आगामी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने। बागमती नदीको बहाव बढेपछि गृहमन्त्री गुरूङ अनुगमनमा कोशी ब्यारेजका 30 ढोका खुलियो।
0: प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित। बाढ़ी र पहिरोले देशभरका 18 सड़क खण्ड अवरूद्ध। अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह।
4: 15 दिने सूचना खारेज गर्न माग गर्दै जनकपुरका गुठी जग्गावासी आन्दोलित। राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो।
0: इटालीका विद्यालयमा बुर्का र नकाब लगाउन प्रतिबन्ध। नियम उल्लंघन गरे 1000 युरोसम्म जरिवाना हुने।
4: र यसैअघि खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको विजयी शुरूआत। 12 वर्षपछि अफगानिस्तान 5 विकेटले पराजित।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: खबरबाट जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनका लागि मौसम सम्बन्धी विशेष चेतावनी नक्सा जारी गर्दै विशेष सतर्कता अप्नाउन र आवश्यक पूर्व तयारी र प्रतिकारमा जुट्न आग्रह गरेको छ। महाशाखा आज पाँच बजेसम्मको मौसमी विश्लेषणका आधारमा पाँच दिनै पूर्वानुमान सार्वजनिक गरेको हो। सार्वजनिक नक्सा अनुसार आज शुक्रबार र भोलि शनिबार देशका अधिकांश भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। महाशाखाले वर्षाको जोखिमका आधारमा जिल्लालाई रातो प्रतिकार्य गर्ने, सुन्तले सतर्क रहने, पहेँलो अध्यावधिक रहने र हरियो चेतावनी नभएको गरी चार तहमा वर्गीकरण गरेको छ। महाशाखाले रातो रंग संकेत गरिएका जिल्लामा बाढ़ी, पैह्रो र डुबानको अत्यधिक जोखिम रहने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय, विपद व्यवस्थापन समिति तथा सर्वसाधारणलाई तत्काल प्रतिकारको तयारीमा रहन आग्रह गरिएको छ। सुन्तले रंग संकेत गरिएका जिल्लामा नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अप्नाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ। दिनगत मौसमी अवस्था अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा रातो चेतावनी जारी गरिएको छ। जहाँ तत्काल विपद प्रतिकारले कार्यको तयारी आवश्यकता देखिन्छ, सुदूरपश्चिम कर्णाली, कोशी तथा मधेस प्रदेशका अधिकांश जिल्लामा सुन्तले रंग मार्फत सतर्कता तह निर्धारण गरिएको छ। आश्विन दश गते भोलि शनिबार सबैभन्दा जोखिमपूर्ण दिन हुने उल्लेख छ। भोलि वर्षाको प्रभाव थप तीव्र र व्यापक बन्ने देखिएको छ। सुदूरपश्चिम कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली जिल्लामा ठूलो संख्यामा रातो चेतावनीको घेरामा पारिएको छ। बाँकी तराई तथा पूर्वी भूभागमा पनि सुन्तले र पहेँलो रंग मार्फत सतर्कता अप्नाउनु पर्ने देखिएको छ। आश्विन एघार गते आइतबारदेखि पूर्वी भेगबाट मौसममा क्रमिक सुधार आउने संकेत देखिएको छ। शनिबार कोशी र मधेस प्रदेश हरियो चेतावनी मुक्त अवस्थामा फर्किनेछन्। यस्तै आश्विन बाह्र गते सोमबार देशको प्रतिकूल मौसममा उल्लेखनीय रूपमा घट्नेछ र सुदूरपश्चिमका केही हिमाली पहाड़ी क्षेत्र बाहेक देशका अधिकांश भूभाग हरियो क्षेत्रमा प्रवेश गर्नेछन्। आश्विन तेह्र गते मंगलबार पाँचौं दिनसम्म आइपुग्दा मुलुकभरको मौसम सामान्य बन्नेछ। नक्सा अनुसार मंगलबारबाट 77 जिल्ला हरियो चेतावनी नरहेको अवस्थामा रहनेछन्।
1: बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परेको छ। लगातारको झरीले खोला तथा नदीहरूमा बहाव बढ़ेको छ भने पहिरोले विभिन्न स्थानका राजमार्ग अवरूद्ध भएका छन्। मौसमविदहरूको अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतिर सर्दै गएको छ। यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ़ने पूर्वानुमान छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरूमा पहिलो रंगले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाड़ी तथा हिमाली भेगका जिल्लाहरूमा रातो रंगले संकेत गरेको छ। पूर्वी बाढ़ी पूर्वानुमान महाशाखाले आज असोज 9 गते गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैले, कैलाली र कञ्चनपुरमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। भोलि 10 गते बाढ़ीको उच्च जोखिम क्षेत्र थप बढ़नेछ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भोलि नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, अर्घाखाँसी, पाल्पा, गुल्मी, स्याङ्जा, तनहु, गोर्खा, लमजुङ, कास्की, मनाङ पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत बाढ़ीको उच्च जोखिम छ। मौसमविद रोजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने बताउनु भएको छ।
0: भारी वर्षासँगै पृथ्वी राजमार्गको तनहु खण्डका विभिन्न स्थानमा पहिरो खस्ता सड़क जोखिमपूर्ण बनेको छ। राजमार्गको पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत मौरीवास, मोदीपुल छेउ दमौली बजार नजिक, घाँसीकुवा, मुसे खोला, छिर्कने, विमलनगर, डुम्री बजार नजिकको चिसापानी, सानो डुम्रे तथा ऐना पहाड़ आसपासमा दर्जनौ स्थानमा पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार राजमार्गका धेरै स्थानमा पहिरो खसेको छ। यसैगरी भारी वर्षाले तनहुबाट मुगलिन हुँदै काठमाडौँ तथा भरतपुरतर्फ जाने सड़क समेत प्रभावित भएको छ र मुगलिन पोखरा सड़क खण्डका विभिन्न भागमा पहिरो खसेको छ। यस्तै गरी मुगलिन नारायणघाट सड़क खण्ड पनि यतिखेर बन्द गरिएको छ र काठमाडौँ आउने धादिङका विभिन्न स्थानमा सड़क अहिले अवरूद्ध भएका छन् र त्यहाँ पनि सड़क अवरूद्ध भएको छ।
1: काठमाडौँ हेटौडा जोड्ने त्रिभुवन राजपथमा सवारीको चाप बढ़ेपछि गाड़ी सञ्चालन गर्ने बारे नयाँ व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकनपुरले आज सूचना जारी गर्दै भारी वर्षाका बीच त्रिभुवन राजपथमा सवारीको चाप बढ़ेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको जनाएको छ। प्रशासनको सूचना अनुसार आजका लागि त्रिभुवन राजपथ भएर हेटौडा हुँदै काठमाडौँ आउँदा चौकी टोलबाट बिहान 10 बजेदेखि 2 बजेसम्म प्रवेश गरिसक्नुपर्नेछ। भोलि शनिबारका लागि बिहान 4 बजेदेखि बिहान 8 बजेसम्म र राति 11 बजेदेखि बिहान 2 बजेसम्म चौकी टोलबाट प्रवेश गरिसक्नुपर्नेछ। त्रिभुवन राजपथ प्रयोग गरी काठमाडौँबाट हेटौडा जाँदा आजका लागि साँझ 7 बजेदेखि राति 11 बजेसम्म सिम भन्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्नेछ। भोलिका लागि भने दिउँसो 1 बजेदेखि साँझ 5 बजे तथा आइतबारका लागि बिहान 7 बजेदेखि बिहान 11 बजेसम्म सिम भन्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्नेछ। मालवाहक सवारी साधनको हकमा अर्को व्यवस्था नभएसम्मका लागि इन्धन तथा एलपी ग्यास बोकेका बाहेक अन्य 10 सक्के लामा र 15 टन भन्दा बढ़ी भारका मालवाहक सवारी साधनहरूलाई उक्त सड़क खण्डमा पूर्ण रूपमा निषेध गरिएको छ।
0: भक्तपुरको मध्यपुर ठिमी हुँदै बग्ने हनुमन्ते खोलाको बहाव यतिखेर बढ़दो अवस्थामा छ। बहाव बढ़ेपछि जोखिममा देखिएका 16 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। भक्तपुर प्रहरीका अनुसार ठिमीका 16 परिवारको 95 जनालाई सुरक्षित स्थानमा सारिएको हो। विभागदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न सड़कहरू यतिखेर अवरूद्ध छन्। हालसम्म बाढ़ी र पैह्रोले ठूलो क्षति पुर्याएको सूचना प्रहरीलाई आएको छैन। देशभर अविरल वर्षाबाट हुन सक्ने धनजनको क्षतिबारे प्रहरीलाई हाई अलर्टमा राखिएको छ। प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले प्रहरीले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कताका लागि निरन्तर माइकिङ र प्रयास गरिरहेका छन्। यता तिनाउ नदीमा बाढ़ी आएको छ। बाढ़ीको जोखिम बढ़ेसँगै तिनाउ नदीको पुलमुनि बस्दै आएका सुमित्रा दमाईको 15 जनाको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ। यसैबीच मनोहरा खोलामा बाढ़ी पसेपछि गृहमन्त्री सुदन गुरूङ अनुगमनमा आज निस्किनु भएको छ। उहाँ आज दिउँसो च्यासल नजिकै बाढ़ीको अनुगमनमा पुग्नु भएको थियो। नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरूङ पुग्नु भएको हो। निरन्तरको वर्षापछि यतिखेर काठमाडौँका विभिन्न नदीको सतह बढ़दो अवस्थामा छ। सरकारी निकायहरूले सचेत रहन आग्रह गरिरहेका छन्।
1: देशका विभिन्न नदीमा पानीको सतह बढ़ेपछि 4 स्थानमा बाढ़ीको चेतावनी जारी गरियो। जल तथा ऊर्जा आयोग सचिवालय अन्तर्गत जल तथा मौसम विज्ञान सम्बन्धी बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशुली नदी स्थित धुन्से, काभ्रे पलाञ्चोकको रोशी खोला, धनकुटाको तमर नदी र सुनसरीको सप्तकोशी नदीमा पानीको सतह चेतावनी तह भन्दा माथि पुगेको छ। आज दिउँसो 3:40 मापन अनुसार नुवाकोटको त्रिशुली नदी स्थित धुन्सेमा पानीको सतह 3.51 मिटर पुगेको छ। उक्त स्थानको चेतावनी त 3.2 मिटर रहेको छ। पानीको सतह बढ़दो क्रममा रहेको र चेतावनीको अवस्था देखाइएको छ।
0: मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोराला नाका आसपासमा हिमपात भइरहेको छ। हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनिरहेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोराला क्षेत्रमा वर्षासँगै हिमपात भएको हो। मौसम पूर्वानुमानका अनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोराला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
1: भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार भने निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। हिजोदेखि शुरू भएको वर्षा आज पनि भइरहेको छ। खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको छ। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आउनुभएका उत्तरगया गाउँपालिका एकका वडाध्यक्ष मानसिंह तामाङले बताउनु भएको छ। उहाँका अनुसार खुला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुइएको पानीसँगै जमिनमा भएको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाना चौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाना चौतारोमा बस्दै आउनुभएका दावा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुइन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले तिरपाल उपलब्ध गराएर सहयोग गरिरहेको जनाएको छ।
0: काठमाडौँ सहित देशभर प्रतिकूल मौसमका कारण हवाई उडान पनि प्रभावित भएका छन्। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिबिलिटीको समस्या छ, जसले गर्दा तुमलिङटार, भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका थिए। तुमलिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। भरतपुरका लागि बुद्ध एयरका मात्र 3 उडान रद्द भएका छन्। पोखराको समेत अनुकूल मौसम पर्खाईमा उडानहरू डिले भइरहेका छन् भने अन्य गन्तव्यमा उडान भएको छ। अन्तर्राष्ट्रिय उडान भने अहिले सामान्य नै छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न आज बसन्तपुर पुग्नु भएको छ। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठक पुग्नु भएको हो। उहाँलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोले स्वागत गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डाक्टर स्वर्णिम वाग्ली, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, सांसद प्रहरी प्रमुख, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो।
3: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधन सन्तुलित र प्रभावशाली भएको टिप्पणी गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान सम्बोधन गर्नुभएको हो। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत उहाँले सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले भोटेको सीमाको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। भोटेको सी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत तथा जनजीवनमा क्षति पुर्याएको भन्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेको सी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशले समेत त्यसमा प्रत्यक्ष असर भोगिरहनु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पंगलने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्नेमा जोड़ दिनुभएको छ।
2: परराष्ट्र मन्त्री शिशिर खण्डाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याक्नेल बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल बेलायत सम्बन्ध तथा पारस्परिक हितका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो। विशेष गरी नेपालमा हालै आएको विनाशकारी विपद पछिको पुनरुत्थान तथा पुननिर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। मन्त्री खनालले नेपालले विपद पछिको उद्धार, राहत, पुनस्थापना र पुननिर्माणका काम अघि बढ़ाइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोगको महत्व रहेको बताउनुभयो। दुवै पक्षले नेपाल बेलायत बीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
3: रूकुम पश्चिमको मोसीकोट नगरपालिका एककी 33 वर्षीय एक महिलाको जटिल प्रसूति समस्यापछि अभय उद्धार भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित हवाई उद्धार कार्यक्रम मार्फत उहाँलाई थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्याइएको थियो। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महिलाको तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
2: प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्वर्धन समिति बनाइदिएछ। यसका निम्ति आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गरिँदैछ। प्रचलित ऐन अनुसार यसको संरचना संघमा मात्रै छ। प्रचलित ऐनको दफा 4 अनुसार संघ सरकार अन्तर्गत स्तनपान संरक्षण तथा सम्वर्धन समिति छ। दफा 4 उपदफा 1 भनिएको छ, स्तनपानको संरक्षण तथा सम्वर्धन र उत्पादनको बिक्री वितरण नियन्त्रण गर्नका लागि नेपाल सरकारले स्तनपान संरक्षण तथा सम्वर्धन समिति गठन गर्नेछ। स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा रहने यस्तो समितिको कामकर्ता अधिकारणको दफा 6 उल्लेख छ।
3: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एउटै विधेयकबाट 12 ऐन संशोधन गर्दैछ। यसका लागि महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। मन्त्री सीता बादीका अनुसार नेपाल सरकार कार्यविभाजन नियमावली 83 बमोजिम मन्त्रालयको नाम फेरिएकाले मन्त्रालयसँग सम्बन्धित ऐनमा एकैपटक संशोधन गर्न लागि हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: पर। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। मध्य प्रदेशमा एक द्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा एक वर्षमा 3167 मुद्दा दर्ता भएका छन्। ओसीएमसी लैंगिक हिंसाबाट प्रभावित तथा पीड़ितलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानूनी सहजीकरण, सुरक्षा तथा पुनर्स्थापना सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको सरकारी निकाय हो। जनकपुर धाममा असोज 7 र 8 गते आयोजित ओसीएमसीको समीक्षा तथा राष्ट्रिय कार्ययोजनाको स्थायीकरण सम्बन्धी कार्यशालामा प्रस्तुत आर्थिक वर्ष 82-83 को तथ्यांक अनुसार दर्ता भएका केसमा 89.7% महिला छन्। पुरूषतर्फ 10% र अन्य समूहमा 0.3% छ। जातीय समूह अनुसार मधेसी समुदायका 47.5%, दलित 22.3%, मुस्लिम 14.9% र अन्य समूहका 15.3% छन्।
3: वर्षाका कारण नारायणगढ मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। हिजो साँझ 8 बजेदेखि दुवै सड़क पहिरोका कारण अवरूद्ध भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी परीक्षक एसपी रामेश्वर पौडेलका अनुसार ठाउँ ठाउँमा पहिरो अहिले झरिरहेको छ र सड़क सञ्चालनमा समस्या सिर्जना भएको छ। सड़कमा रोकेर बसेका पोखरातर्फ जाने र नारायणगढ़तर्फ जाने सवारी साधनलाई आज दिउँसो पार गराइएको छ। दुवै सड़कका विभिन्न ठाउँमा ढुंगा र लेदो सहितको पहिरो खसेकाले सञ्चालनमा ल्याउन नसकिएको हो। सड़क रोकिनसँगै बिहिबारदेखि गएका सवारी साधन सड़कमा अलपत्र परेका छन्। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो।
2: अब विदेशका खबर। सिंगापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा बढ़ी कर्मचारीलाई कृत्रिम बौद्धिकता एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री गान किम योङले यो जानकारी दिनुभएको हो। आईवीएफ डिस्टिंक्सन इभिनिङ कार्यक्रममा वहाँले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका 23 वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताउनुभयो। ती संस्थाले हालै शुरू गरिएको इन्स्टिच्यूट अफ बैंकिङ एण्ड फाइनान्स आईवीएफ एआई वर्कफोर्सको ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन्। व्यापार तथा उद्योग मन्त्रीका साथै सिंगापुरको केन्द्रीय बैंक मोनिटरी अथोरिटी अफ सिंगापुरका अध्यक्ष समेत रहनुभएका गानले आईवीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत सिंगापुरमा रहेका आफ्ना सबै कर्मचारीलाई तालिम दिने प्रतिबद्धता वित्तीय संस्थाले जनाएको बताउनुभयो। उहाँका अनुसार आधा भन्दा बढ़ी कर्मचारी यस सम्बन्धी तालिम लिइसकेका छन्।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रिएट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा पेट्रिएट मिसाइल उत्पादनका लागि आवश्यक इजाजत पत्र प्राप्त गर्नेछ। यता पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले सेप्टेम्बर 27 पाकिस्तान तहरीके इन्सानले गर्ने विरोध प्रदर्शनका क्रममा अडियाला जेलतर्फ मार्च नगर्न समर्थकलाई आग्रह गरेको अर्को विदेशको खबर छ। पाकिस्तानी सुरक्षा बलले पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतले बताएका छन्। झडपका क्रममा अफगान तालिबानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन्। सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भूभागमा प्रवेश गर्ने प्रयास गरेका थिए।
2: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले सेप्टेम्बर 27 पाकिस्तान तहरीक ए इन्साफ पीटीआईले विरोध प्रदर्शनका क्रममा आइडिया जेलतर्फ मार्च नगर्न समर्थकलाई आग्रह गर्नुभएको छ।
3: अब खेलकुद। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आज पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित निशिनमा रहेको कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए। रोहित पौडेलले अभिजित 33, दिपेन्द्र सिंह ऐरीले 15 रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपाल समूह एमा अफगानिस्तान र जापानसँग रहेको छ पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो। नेपालले अब भोलि जापानसँग खेल्नेछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। क्वार्टर फाइनलमा नेपालले भारत वा श्रीलंका मध्ये एक टोलीको सामना गर्नेछ।
2: आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 14 स्थानमा उक्लिएको हो। यसअघि टोली 16 स्थानमा थियो। एसियाली खेलकुदमा अफगानिस्तान विरूद्ध जित निकालेसँगै नेपालको वरियता सुधार भएको हो। नेपालले 181 रेटिङ 7,968 अङ्क प्राप्त गरेको छ। नेपालसँग पराजित अफगानिस्तान भने एक स्थान खस्कदै 10 स्थानमा पुगेको छ। भारत वरियताको शीर्ष स्थानमा कायम छ। उता जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026 अन्तर्गत टेबल टेनिसको पुरूष एकल विदामा नेपालका खेलाड़ी दुवै रूबिन महर्जन र सम्योग कपाली प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएका छन्। जापानको नायोगा स्थित काई हल टोयोटामा आज भएको खेलमा रूबिन मकाउका खेलाड़ी टिन इयान मार्कसँग पराजित हुँदा संयोग यमनका इब्राहिम गुब्रानसँग पराजित भए। रूबिनले खेलको पहिलो सेट 11-5 गुमाए तर खेलको दोस्रो सेट भने आफ्नो पक्षमा पारे। उनले दोस्रो सेटमा 11-3 जितेकाले तर उनी त्यसपछिको लगातार सेटमा पराजित भए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी, पानी पार्ने प्रणाली पश्चिम सर्दै आगामी केही दिन अझै वर्षा हुने, 38 जिल्ला बाढ़ीको उच्च जोखिममा, बाढ़ी बढ़ेपछि गृहमन्त्री गुरूङ अनुगमनमा।
2: बाढ़ी र पहिरो जाँदा ठाउँ ठाउँमा सड़क अवरूद्ध, पृथ्वी राजमार्गमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह। अस्थायी संरचनामा बस्दै आएका भोटेकोशी बाढ़ी पीड़ित निरन्तरको वर्षाबाट थप समस्यामा।
3: इन्द्र जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुरमा। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले गर्नुभएको सम्बोधन सन्तुलित र प्रभावशाली भएको टिप्पणी। परराष्ट्र मन्त्री खनाल र बेलायतका राज्यमन्त्री बीच भेटवार्ता।
2: सिंगापुरमा 80,000 कर्मचारीलाई यही तालिम दिइने, युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिइने ट्रम्पको निर्णय। अफगानिस्तानबाट सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दावी।
3: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो। 12 वर्षपछि नेपालले एसियन गेम्सबाटै लियो बदला। टी20 अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार। टेबल टेनिसमा नेपाली खेलाड़ी पराजित। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: extreme energy drink.
1: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
2: अहिले साँझको ठीक 7 बज्यो।

0: केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुनै छँदैछ, आन्दोलन अनुसार नै परिराखेका छ। र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देख्छ। त्यो भएको र आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ। भने अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो। किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिएको छ, त्यही भएको भएर। तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
1: लगातारको वर्षाले भोटेकोसे बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर भनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआत्तिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
2: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ।
1: जनकपुर धाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डु उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
3: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता
4: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11:15 फोन गरेर जानकारी लिन सकिन्छ।

0: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
6: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
7: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट, साथै एक्स, टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 1155 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
6: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईलाई गाड़ीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ? रसुवाका सहायक सिडिओ ध्रुव प्रसाद अधिकारी।
8: रसुवा जिल्लाका पनि माथिल्लो क्षेत्रमा, हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात, चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठूलो भोलुमा वर्षात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नु हुन अनुरोध गर्छु भने रसुवा जिल्लामा अब हाम्रो पदमार्ग छन्दुका लाङकाङ र गुसाइकुण्ड त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनु हुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओजी छ, हटलाइन नम्बर 1234, जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 98511-64422, त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तीन दिन मैले वर्षाको समय भने यो तीन दिनमा चाहिँ बोटेपछि तिप्सुली मात्रै होइन, अरू खोलाहरू पनि छन्। यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि छलाको खोला छ, होइन, विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू वर्षाको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
6: तपाईले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
9: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेल्थ स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनुहोला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
6: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्राकृतिक र रैथाने बालीहरूको संरक्षणका लागि किसानहरूलाई सचेत गराउन आवश्यक,
10: प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले शुरू गरेका छौं होइन, त्यसकारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला।
0: कृषि र पोषणको सभा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र

0: कोराब सीआईएन द्वारा जनहित का लागि जारी सन्देश।
1: तीन महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में। आज जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पुसिला बालीहरू लोप हुने अवस्थामा छन्। किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ। कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौं।
4: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ। कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो।
3: अब किसानहरूको यसो हेरिन्छ, खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ, अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ, फ्यान्टा ल्याउनुहुन्छ, होइन, त्यही दुध दही मही खाँदै त हुने खाए हुने, त्यो बानी छ नि किसान, नेपाली किसानको।
4: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक संघले पनि यो सुरु गरिसकेका छ। हामीले पनि भन्दै आएको कुरा हो, अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौ, हाम्रो संस्कार भएन। त्यो खाँदा सानो मान्छे हुन्छ, किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो त्यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो।
3: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू, उनीहरूले कुन समयमा खान्छन्, उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन, त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न?
4: यो चाहिँ हामी आफै पनि काम गर्दाखेरि किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाजा खाना खाएर बिहान गएपछि खाना खाने ढिला हुन्छ, होइन, काम यति सकेर जाउँ न भन्ने खालको हुन्छ, टाइम टेबलको हिसाब हुँदैन।
3: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू, होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ, उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ, होइन, अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
4: नै बच्चाहरूलाई लगेर त्यहीँ राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउन नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यहीँ राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्न पाइयो, त्यो खालको चाहिँ हामीले बनाउन पनि सक्छौँ।
3: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ, होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्ट्यान्ड गाई आएपछि दुध चाहिँ दुई पाती दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ नि, हो, त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो होस् त, अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त, होइन, हो, यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि, पोसिलो कुराहरू संरक्षणको लागि?
4: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ, त्यसमा शून्यता देखिन्छ, होइन, खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ, तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन, प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ, तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो, त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनुपर्छ, सुन्नुपर्छ, अरूले जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं, प्रकृतिलाई प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले शुरू गरेका छौं, होइन, त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
3: किसानहरूलाई नै अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ, होइन, तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
4: एकदम सही हो, अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ, खेतीयोगी जमिन कम हुँदैछ बिस्तारै बिस्तारै, एकातिर

0: सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ। अब यसपालिको बारीले त अझै ठूलो क्षति पुर्याएको छ होइन, यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन। अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने। त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई। मिठो खाएर त के गर्नु, एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने, त्यसमा पनि हाइब्रिड छानी भयो। त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथाने चिजहरूको लोप हुँदै गयो। त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नायक छ, नायकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथाने चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने, फलाउँदै लाने, त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास गर्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ।
1: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ, राजमार्गदेखि बस्तीसम्म जोखिम बढ़ेको छ। कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ। लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाँचहरी इलाम ताप्लेजुङ सोलुखुमु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ। ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ। जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भारी वर्षाको चेतावनी दिँदै ती स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनेको छ।
1: लगातारको वर्षाका कारण कोशी नदी आसपासका बस्ती उच्च जोखिममा परेका छन्। अहिले बाढ़ी पूर्वानुमान महाशाखाले कोशी नदीलाई रेड अलर्टमा राखेको छ। लगातारको वर्षाका कारण जलस्तर 287,275 क्युसेक पुगेको छ भने ब्यारेजका 37 ढोका खुल्ला गरिएको छ। अहिले पनि त्यहाँ पानीको बहाव निरन्तर बढ़ने क्रममा रहेको छ। पानीको बहाव बढ़ेपछि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले ब्यारेजको निरीक्षण समेत गर्नुभएको छ। निरीक्षण गर्दै मुख्यमन्त्री कार्की, प्रमुख सचिव नारायण भट्ट, सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्।
0: पाल्पाको रेब्दीकोट गाउँपालिका 6 धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिदा एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षाका कारण आएको पहिरोले स्थानीयका ढुंगा माटोले बनेका र जस्ता पाताले छाएका तीन तले कच्ची घर पुरेको हो। पहिरोमा धुस्तुङ गोलफान बस्ने केशुराम सारू मगरकी 59 वर्षीय श्रीमती कृष्ण कुमारी सारू घरभित्रै बेपुरिएर बेपत्ता भएकी हुन्। उनका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। यस्तै रामबहादुर उचैको ढुंगा माटोले बनेर जस्ता पत्ताले छाएको तीन तले घर पहिरोले पुरेको प्रहरीले जनाएको छ। घरभन्दा करिब 200 मिटर माथि रहेको मोटर बाटोबाट पहिरो तथा लेदो निरन्तर बगिरहेका कारण तत्काल खोज तथा उद्धारमा कठिनाई भइरहेको र बेपत्ता महिलाको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
1: यस्तै पश्चिम नवलपरासी स्थित नारायणी नदी आसपासका 400 नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणी नदीमा आएको बाढ़ीले कटान शुरू गरेपछि सुस्ता गाउँपालिका 5 स्थित सुस्ताको थारूठोल गाउँका करिब 70 देखि 75 परिवारका 400 जनालाई स्थानान्तरण गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
2: अब यस्तो यो थारूल भन्ने चाहिँ हाम्रो नारायण नदी पारी सुस्तामा त्यसको नजिकै नदीको कटानहरू पुगेको हुनाले त्यही नदी सुरक्षित स्थानमा चाहिँ राखिया छ। अहिले त्यहाँको टोटल 70-75 घर परिवार हो, 400 जति मानिसलाई चाहिँ अहिले सुरक्षित ठाउँमा साटिया छ। अहिले त्यहाँ अहिले जोखिम हुन सक्ने घरहरूसम्म आउन हरेमा चाहिँ आउने नभए पनि त्यो घर नजिकै अब 70-80 मिटरको नजिकमा त्यो गाउँ भएको हुनाले रातभरिमा फेरि कटानको बाह्र आएर कटान हुनु पनि
1: प्रशासनले विशेष गरी नदी तटीय क्षेत्र तथा चोरे भूभाग नजिकका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
0: अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढ़ीका कारण जोखिममा परेका खोला किनारका टहरामा बस्ने 15 परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बालकोट कौशलटार लोकन्थली सागबारीमा हनुमन्तेको सतह बढ़ेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका 15 परिवारका 92 जनालाई उद्धार गरी कौशलटार स्थित आदर्श जनप्रेमी स्कूलमा सारेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य बहादुर खड्काले बालकोट र लोकन्थलीको सीमानामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोड्ने त्रिवेणी स्थलका 92 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जानकारी दिनुभयो। भक्तपुरको बोडे र काठमाण्डको मूलपानी जोड्ने मनोहरा खोलाको पुल सँगैको जमीन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ। निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढ़ीबाट सड़क तथा जमीन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात सञ्चालनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभएको छ। अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढ़ेपछि डेकोचा पिखेल हुँदै चागुनारायणतर्फ जाने सड़कबाटै खोला बगे पढ़ेपछि आवागमनमा समस्या आएको छ। गोरखा स्थित दरौंदी नदीको खोजमा फँसेका एक व्यक्तिको भने सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।
1: वर्षाका कारण नदी नालामा जल सतह बढ़नुका साथै ठाउँ ठाउँमा पहिरो खसेर सड़क यातायात प्रभावित बनेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 77 जिल्लालाई जोखिमका आधारमा 3 वर्गमा विभाजन गरेको छ। प्राधिकरणले बाढ़ी र पहिरोको जोखिमलाई रातो, सुन्तला र पहेँलो रंगमा वर्गीकरण गरेको हो, जस अनुसार 25 जिल्ला रातो अर्थात अति उच्च जोखिमको सूचीमा परेका छन्। उच्च जोखिममा रहेका यी 25 जिल्लामा जोखिम घटाउन रात र दिउँसो दुवै समयमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ। यस्तै सुन्तला रंगले संकेत गरिएका 29 जिल्लामा रातको समयमा गाड़ी चलाउन रोक लगाउने र दिउँसोको समयमा परिस्थिति हेरेर जिल्ला मनसुन प्रति कार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिने बताइएको छ। पहिलो रंगमा परेका बाँकी 23 जिल्लाका सर्वसाधारण तथा निकायहरूलाई भने उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: भोटेको सिपाडीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। खुल्ला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आउनुभएका उत्तर गया गाउँपालिका एकका वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। वहाँका अनुसार खुल्ला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको हो। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाणा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न तथा लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणा चौतारामा बस्दै आउनुभएका दावा हिमिङमार तामाङले बताउनुभयो।
1: देशका उच्च हिमाली भूभागमा तीव्र हावाहुरी सहित भारी हिमपात र तराई तथा पहाड़ी भेगमा वर्षा भइरहेको छ। मुस्ताङको खोराला, गोर्खाको साम्दो, जाजरकोट र मनाङको माथिल्लो क्षेत्र सहित सर्वोच्च शिखर सगरमाथा आसपासको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा 2 फीट भन्दा बढ़ी बाक्लो हिउँ जमेको छ भने सुदूरपश्चिम कर्णाली र बागमतीका हिमाली भेगमा तापक्रम -27 डिग्री सेल्सियससम्म झरेको छ। अन्नपूर्ण, मनास, धौलागिरी र कञ्चनजंघा क्षेत्रमा वर्षा र हिमपात भएपछि आरोही तथा पदयात्री सुरक्षित स्थानतर्फ फर्किरहेका छन्। जोखिमलाई मध्यनजर गर्दै मनाङमा 3 दिनका लागि पदयात्रा रोकिएको छ। यस्तै गोर्खा र झझरकोटका उच्च पहाड़ी भेगमा चिसो बढ़ेपछि पाटन क्षेत्रमा लगिएका पशु चौपाया तल्लो भेगतर्फ झारिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना कायमै छ।
0: भारतको पिथौरागढ़ स्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध सिल्ट फाइका लागि पुनः खोलिने भएपछि नेपालतर्फ सतर्क रहन भनिएको छ। बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ़ने जोखिम भएकाले दार्चुला, बैतडी, डलेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अरियालका अनुसार भारतीय पक्षबाट प्राप्त आधिकारिक पत्र अनुसार भोलि राति 12 बजेदेखि पर्सी बिहान 10 बजेसम्म परियोजनाको बाँध खोलिने भएको छ। बाँध खोलिने समयमा महाकाली नदीमा बहाव तीव्र हुने र सतह बढ़ने भएकाले नदी किनारमा नजान, माछा मार्ने, काठ संकलन गर्ने वा वस्तुभाव चढ़ाउने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पर
4: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यूहो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा बपाकी समाचार
4: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढ़ी जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभा मार्फत विश्व समुदायमा सामु प्रस्तुत गर्नुभएको छ राष्ट्रसंघको 81 औं महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यस अनुसार तत्काल काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ प्रधानमन्त्री शाहले भोटेकोशी त्रिशुली विपद नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनैतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाई थियो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपदपछि नेपाललाई सहयोग गर्ने भारत चीन संयुक्त राष्ट्रसंघीय प्रणाली मानवीय सहायता निकाय परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गर्नुभयो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना अन्तर्गत स्वीकार गरिएको साझा तर विभेदित जिम्मेवारी र सम्बन्धित क्षमताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो यस्तै प्रधानमन्त्री शाहले नेपाल भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव पनि गर्नुभयो हिन्दुकोश हिमालय क्षेत्र करिब 2 अर्ब मानिसको पानी पारिस्थितिक प्रणाली कृषि र जीविकोपार्जनसँग जोड़िएको उल्लेख गर्दै उहाँले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो
3: संयुक्त राष्ट्रसंघको 81 औं महासभामा प्रधानमन्त्री शाहले जलवायु संगठन र भोटेकोशी विपदबारे राखेको ऐतिहासिक धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्ययोजनामा रूपान्तरण गर्न संसदले गृह कार्य तीव्र पारेको बताउनुभयो प्रधानमन्त्रीको सम्बोधन लगत्तै पत्रकारसँग कुरा गर्दै सचिव पाण्डेले भोटेकोशी त्रिशुलीको बाढ़ीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको दावी गर्नुभयो
5: युएनको महासचिवज्यूले नै जुन कुरा नेपालमा म 4 वर्ष अगाडि आएर जुन कुरा मैले बोलेको थिएँ आज त्यो प्रमाणित भएको हुँदा त्यो छानो खसेको वर्ल्डको छानो खसेको जुन कुरा गर्नुभएको थियो त्यो कुराले चाहिँ सबैलाई एउटा चिन्तित बनाएको अवस्था चाहिँ छ विश्वव्यापी रूपमा अब सँगसँगै सम्मान्य प्रधानमन्त्रीज्यूले व्यवस्थित तरिकाले जुन कुरा आज गएको उसमा चाहिँ बोल्नुभयो एसेम्ब्लीमा त्यसले चाहिँ राम्रो सन्देशहरूलाई पुनर्स्थापित गरेर नेपाल एक्लै मात्रैको यो इस्यु होइन हामी अन्यायमा परेको कुरालाई उहाँले राम्रोसँग चाहिँ व्याख्या गर्नुभएको देखिन्छ
3: गत असोज 5 गते प्रतिनिधि सभाले सत्तापक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेशसहित गठन गरेको विशेष समितिले विपदका 9 वटा क्षेत्रमा मिहिन अध्ययन थालेको पाण्डेले जानकारी दिनुभयो हिमाली क्षेत्रमा निम्तिएको यो संकट कुनै एउटा भूगोल वा देशको मात्र सीमाभित्र नरहेको स्पष्ट पार्दै पाण्डेले यसलाई क्षेत्रीय विपदका रूपमा व्याख्या गर्नुभयो
5: क्लाइमेटमा आउने परिवर्तनको फ्रिक्वेन्सी पनि बढेको छ इन्टेन्सिटी पनि बढेको छ यो दुवै कुरालाई चाहिँ विस्तृत रूपमा अध्ययन गरेर अगाडि जानुपर्ने र यसको क्षतिको त अहिले हामीले कल्पनै गर्न सक्ने अवस्था छैन यहाँ हामीले चाहिँ त्यो बाढीको अस्तिको बाढीको कुरा गर्ने हो भने त त्यसले पुर्याएको क्षति त्यो खालको परिस्थिति हामीले अझ सोचेको त यो क्षेत्र अझ बढी सुरक्षित भन्ने सोचेको हो वास्तवमा कोशी बेसिनमा गण्डकी बेसिनमा कर्णाली बेसिनमा हामीले हेर्दाखेरि यो क्षेत्र अलिक कम जोखिम पर्छ कि भन्ने क्षेत्रमा त यो परिस्थिति छ भने हामीले अरू क्षेत्रमा चाहिँ झन् बढी धेरै विस्फोट हुने परिस्थितिहरू सिर्जना हुने अवस्था रहेको हुनाले अहिले नै सावधानीपूर्वक तरिकाले हामीले लङ टर्म सर्ट टर्म र यो अहिले क्विक एजेण्डाहरू बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ
4: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच भेटवार्ता भएको छ संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै अल्बानेजले विनाशकारी बाढ़ीबाट प्रभावित नेपाललाई पुनस्थापना र पुननिर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताउनु भएको छ। उहाँले बाढ़ी तथा विपत्तिबाट प्रभावित नेपाली प्रति संवेदना व्यक्त गर्नुभयो। अल्बानिजले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहसँगको भेटमा नेपालमा भइरहेको उद्धार तथा मानवीय सहयोगका विषयमा समेत जानकारी गराएको उल्लेख गर्नुभएको छ। अस्ट्रेलियाले नेपालमा विपत्तिपछि मानवीय सहायता उद्धार तथा पुनस्थापनाका लागि सहयोग गर्दै आएको छ। अस्ट्रेलियाली सरकारले नेपालका लागि हालसम्म 1,10,00,000 अस्ट्रेलियाली डलर बराबरको मानवीय सहायता घोषणा गरेको जनाएको छ।
3: भट्टेको सीमा आएको बाढ़ीका कारण ठप्प बनेको नेपाल चीन प्रमुख व्यापारिक नाका रसुवागढ़ी पुनः संचालन र क्षतिग्रस्त सड़क पुननिर्माणका लागि नेपालले चीनिया पक्षसँग औपचारिक सहयोगको आग्रह गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चीनिया राजदूत वाङ माओ मिङ बीच आज सिंहदरबारमा भएको भेटवार्तामा रसुवागढ़ी कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनका विषयमा छलफल भएको हो। भेटका क्रममा मन्त्री लम्सालले बाढ़ीका कारण अवरूद्ध स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्ड तत्काल सञ्चालनमा ल्याउन र काठमाडौँ रसुवागढ़ी केरूङ जोड्ने दीर्घकालीन सड़क पूर्वाधारको नयाँ डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार गरी ट्र्याक खोल्न चीन सरकारको सहयोगको आवश्यकता औल्याउनुभयो। सरकारले हाल अस्थायी सड़क बनाएर स्थानीयलाई राहत दिने काम गरिरहेको जानकारी दिँदै मन्त्री रमसालले 6,00,000 भन्दा बढ़ी नेपाली नागरिकको आवत जावत र सीमा व्यापार सहज बनाउन आग्रह गर्नुभएको छ। चीनिया राजदूत माओ मिङले चीन नेपालको असल छिमेकी भएकाले हर सम्भव सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ।
4: प्रतिकूल मौसमका कारण जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको मिति परिवर्तन गरेको छ। आज र भोलि वीरगंजमा हुने तय भएको महाधिवेशन अब आगामी असोज 17 गते शनिबारका लागि सारिएको छ। पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार प्रतिकूल मौसमका कारण देशभरबाट वीरगंज आउने प्रतिनिधि नेता तथा शुभेच्छुकहरूको यात्रा र व्यवस्थापनमा कठिनाई हुन सक्ने भएकाले महाधिवेशनको तालिका परिमार्जन गरिएको हो।
3: आउँदो चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित र सहज र व्यवस्थित बनाउन नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिने निर्णय गरेको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै देशभर भइरहेको भारी वर्षा र बाढ़ी पहिरेको जोखिमलाई मध्यनजर गरी चाडपर्व लक्षित यात्रालाई सहज सुरक्षित र पारदर्शी बनाउन अनलाइन टिकट बुकिङ र यात्रुकको विवरण खुल्ने चलानी प्रणाली अनिवार्य गर्न लागि जनाएको छ। चाडपर्वका बेला काउन्टरमा हुने भीड़भाड़ ठगी र बिचौलियाको शास्ति रोक्न महासंघले अनाधिकृत व्यक्ति वा काउन्टरबाट टिकट बिक्रीमा पूर्ण रोक लगाएको छ। अब टिकट काउन्टरका कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र लगाउनु पर्नेछ भने यात्रुले पनि आधिकारिक माध्यमबाट अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। ahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। ahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बाराको कोलहवी नगरपालिका तीन झुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय श्याम रामका 10 वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीन बहादुर खलेले जानकारी दिनुभयो। घरमा टीभी चलाउने क्रममा बिजुलीको तार सट भई करेन्ट लागेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका चारजनाको अहिले कोलहवी स्थित तामागढ़ी अस्पताल र सिटी अस्पतालमा उपचार भइरहेको छ।
3: जनकपुरधामका गुठी जग्गामा दशकौंदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी 15 दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन शुरू गरेका छन्। आफूहरूले पुर्ख्यौली सम्पत्ति सरह भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यान आकर्षण गराएका हुन्। जनकपुरका विभिन्न स्थानमा 2025 सालदेखि नै बसोबास गर्दै आएका स्थानीयहरूले जग्गाको स्वामित्व वा व्यवस्थित उपभोगको अधिकार पाउनुपर्ने माग अघि सारेका छन्। स्थानीय गुठी संस्थान ऐन 2025 र 2033 प्रावधान अनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्नेमा उल्टै जग्गा खाली गर्न दबाव दिइएको उनीहरूको आरोप छ। आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापित गर्ने कार्य तत्काल रोक्न माग समेत गरेका छन्।
4: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य रोकिएको छ। फोहोर ढुवानी गर्ने सड़क र व्यवस्थापन हुने ल्याण्डफील्ड साइटमा पहिरो गएपछि फोहोर रोकिएको हो। त्यसैले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। निरन्तर परेको वर्षाले बाटोमा पहिरो गएपछि ढुवानी कार्य रोकिएको जनाउँदै महानगरले यस्तो अनुरोध गरेको हो। महानगरपालिकाका अनुसार फोहोर ढुवानी गर्ने सड़क र ल्याण्डफील्ड साइटमा माथिबाट लेदो सहितको माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको छ। वर्षा तथा ल्याण्डफील्ड साइटको अवस्था सामान्य हुन साथ फोहोर संकलन तथा ढुवानी सेवा नियमित गर्ने महानगरले जनाएको छ।
3: वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी मनाइने काठमाडौँ उपत्यकाको प्रसिद्ध एवं ऐतिहासिक पर्व इन्द्र जात्राको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेल सहितका विशिष्ट अतिथिहरूले वसन्तपुर स्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ। 3 वर्ष अघिदेखि शुरू भएको यो परम्परालाई पछ्याउँदै उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डाक्टर स्वर्णिम अग्ले, प्रधान न्यायाधीश सभामुख डोल प्रसाद अर्याल सहितका विशिष्ट न्यायाधीश अतिथिहरू पनि पैदल नै गद्दी बैठकसम्म पुग्नु भएको थियो। आगन्तुक अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहितका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
4: ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ। असोजदेखि मंगिरसम्मको यस वर्ष याममा 10 नाव र 7 झारलको शिकार गरिनेछ। ढोरपाटनमा शिकार खेल्न अनुमति प्राप्त विदेशका शिकारी नेपाल आउन वन्यजन्तु विभाग अन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरिरहेको प्रमुख संरक्षण अधिकृत अरणनाथ बरालले जानकारी दिनुभएको छ। विश्वका धनाश्य र शिकारका पारखी शिकारी ढोरपाटनमा शिकार खेल्न आउने गरेका छन्।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ हुर्मुज 7 दिनभित्र पुनः खोल्ने प्रस्ताव अमेरिका समक्ष राखेको छ। त्यसका लागि निश्चित शर्त पूरा हुनुपर्ने र त्यसपछि अमेरिका इरान बीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता शुरू गर्न इरानले प्रस्ताव गरेको हो। इरानी विदेश मन्त्री अब्बास अराघसीले न्यूयोर्कमा यस्तो प्रस्ताव अमेरिका समक्ष मध्यस्थता मार्फत पठाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आयोजित पत्रकार तथा प्राज्ञहरूको भेलामा अराघाचीले केही शर्त पूरा भएमा 7 दिनभित्र हुर्मुज खोलिने प्रस्ताव अमेरिका समक्ष राखिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि नै त्यसको समय सीमा शुरू हुनेछ र 7 दिनभित्र होर्मुज खोलिनेछ। यसैबीच बहराइनको नेतृत्वमा संयुक्त राष्ट्र संघका 80 सदस्य राष्ट्रले पश्चिम एशियामा बढ़दो तनाव बीच रणनीतिक होर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न आह्वान गरेका छन्। बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जायनीले संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गर्नुभएको हो। उहाँले होर्मुज जलमार्गमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताउनुभयो। 80 देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुक विरूद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। नेपालले आज आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा सन्दीप जोराले 34 रनको योगदान गरे। रोहित पौडेल अभिजित 33 रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले 15 रन जोड़े। बलिङतर्फ अफगानिस्तानका हरिदोन दाऊद जाई, अब्दुल्लाह अहमद जाई र अरब गुलले समान एक एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले विश्वभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। उसका लागि फैसल खान अहमद जाई र नावी जुल्लाह आदरनले 33 रन जोड़दा नालगेलिया खान 17 रनमा अभिजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका कुशल भुर्तेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। नेपालले 12 वर्षपछि अफगानिस्तानलाई हराएको हो। यसअघि सन् 2014 बंगलादेशमा सम्पन्न टी20 विश्वकपका क्रममा नेपालले अफगानिस्तानलाई 9 विकेटले हराएको थियो। टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरियतामा नेपालले 2 स्थान सुधार गरेको हो। नेपाल 16 स्थानबाट 14 स्थानमा उक्लिएको छ।
3: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको यात्रा सेमी फाइनलमा रोकिएको छ। नेपाली टोली आज सम्पन्न सेमी फाइनल खेलमा बलियो प्रतिद्वन्दी भारतसँग पराजित हुँदै उपाधि यात्राबाट बाहिरिएको हो। प्रतिस्पर्धात्मक सेमी फाइनलमा भारतले नेपाललाई 48-24 पराजित गरेको छ। यद्यपि नेपाली महिला कबड्डी टोलीले यसअघि नै कास्य पदक जित्ने पक्का भइसकेको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: तीन दिनदेखि लगातारको वर्षाले जनजीवन अस्तव्यस्त। पाल्पामा पहिरोले पुरिँदा एक महिला बेपत्ता। 25 जिल्लामा सवारी सञ्चालनमा रोक।
3: सप्तकोशीमा रेड अलर्ट। सुस्ताका 400 जनालाई सुरक्षित स्थानमा सारियो। हनुमन्ते र गोदावरी खोला किनारका 15 परिवारका 92 जनाको उद्धार।
4: जलवायु न्यायको माग सहित संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन। अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसँग भेटवार्ता। विपदबारे राखेको धारणालाई संघीय संसदले मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने।
3: होर्मुज जलमार्ग तत्काल खोल्न 80 देशको आह्वान। अमेरिकाले शर्त पूरा गरे, 7 दिन भित्रै होर्मुज खोलिने इरानको भनाई।
4: र एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपालको कबड्डी टोली सेमी फाइनलमा भारतसँग पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा दिने बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस्।

घाटीहरू होलान् उकाली ओह्रालीहरू होलान् हिउँले पुरिएका होलान् तिमी हिँड्ने बाटोहरू कसरी जाउला पित्र पर्खिनेलाई पो हुँदो रहेछ नि ए प्रकृति ए देवी देवता बचाई राखिदेऊ है।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज।
1: आजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव
1: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौं भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युएल मैक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्यांकन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति माक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआई को प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटिनले छवटा कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 जनाको ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभालाई स्थानीय समय अनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्प पछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यान आकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
1: अहिलेको हाम्रो ग्रसवा भोटेकोसीको जुन विपद र त्यसलाई प्रश्न रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्र संघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्, केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ, त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेसनहरू पनि छन्, केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र

0: बायलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौँ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
1: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ। त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
1: जलवायु कूटनीतिज्ञ मन्जित ढकाल, हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा। होइन, पूर्वबाट बिस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँकीदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको खेतीमा जनको खेती एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ। त्यो दुःखद छ तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
1: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्णभिजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन तर तलको हुवाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवाल चलाउन दिएका छैनौँ र बीपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग लगभग सतर्कता तह पार गरेको छ र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 वटा डोजरहरू मोबिलाइज गरेका छौँ। जस्तो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
1: प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। तालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
3: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका टेम्बा तामाङले भने,
4: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँ छैन, भएको सबै भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो लगायो।
3: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा, बुबा, श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
5: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचली रूपमै बसिरहेछौ। बसम यस्तै चिसो हिरो ठाउँमा, नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
3: त्यस्तै अर्का विस्थापित रमेश घले भन्छन्, आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
6: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खान छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
3: टेन्टमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जन को लागि सरकारले छिट्टै नीति

0: तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
2: यो डोनाल्ड ट्रम्पले बोली फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको तीन सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा दुई वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्न खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट तीनजनाको शव फेला परेको बताएका छन्। सातजना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका तीन स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य दुई स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।